0: ए मास्टर साहब कति हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
1: चिन्ता नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सक्सियो
3: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
4: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
3: ल त म पनि त्यतै जाने भएँ
5: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863526015 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
7: गुणस्तरीय उत्पादन भरपर्दो सेवा भरपर्दो सेवा
0: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
8: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
0: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई
8: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ

अर्जुन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस चाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9447747245। दोषी हेयर कटिङ तपाईँको

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহে বিষে জস্তো ছ, বুহারীকো লাগি গহনা কিন জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এই আমা, বরু কাহ জানি, বন্নু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরে বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
5: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
4: ए हो र, के पाइन्छ?
5: घर आएसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
6: बेसी शहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
2: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
8: अहिले बिहानको 6 बज्यो।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
10: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
11: सामुदायिक रेडियो बाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा यूट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
10: आज 2083 साल असोज 9 गते शुक्रबार सेप्टेम्बर 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको चतुर्दशी तिथि इन्द्र जात्रा विश्व फार्मासिस्ट दिवस।
11: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
10: आजदेखि तीन दिन ठूलो पानी पर्ने र बाढ़ीको जोखिम, रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी, डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै
11: प्रधानमन्त्री बालिनले केही बेरमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै महासचिव गुटरेससँग छलफल, एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन,
10: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूवा रोगको जोखिम, 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन, 30,000 मेट्रिक टन यूरिया खरिद गर्न बोलपत्र आह्वान,
11: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा राष्ट्रसंघको महासभा बहिष्कार, रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी, पाकिस्तान र अफगानिस्तानमा पुनः आन्तरिक द्वन्द्व शुरू,
10: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, अब ईरानसँग खेल्ने, पुरूष कबड्डीमा सान्त्वना जीत।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: खबरको सबैभन्दा शुरूमा, आजदेखि तीन दिन देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र सतर्कता अप्नाउनको लागि सरकारवाला निकायले चालेका कदमको प्रसंग।
11: देशका विभिन्न भागमा आज बिहानैदेखि सामान्यदेखि ठूलो पानी परिरहेकाले जोखिममुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो विवरण अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी परिरहेको छ भने बाँकी प्रदेशका विभिन्न स्थानमा पनि पानी परिरहेको छ। आज र भोलिको मौसम कस्तो रहला, सीआईएनसँग कुराकानी गर्दै महाशाखाका मौसमविद देवी ठकाल।
13: शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुने जस्तो चाहिँ देखिएको छ। 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुने जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढ़ी वर्षा हुने, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाँदै जस्तो
14: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
13: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भइरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेन गेज पनि भन्ने गर्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कमकमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
14: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
13: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटरभन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन। लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ, वर्षा केन्द्रित भएको पनि देखिन्छ अनि कोशी, बागमती, गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखिबाट सावधानी त अप्नाउनु पर्यो। विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ, जहाँ चाहिँ पहिरो जान सक्ने भूभागहरू छ, ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू हुनेहरू तटीय क्षेत्रमा रहनुहुने अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने चाहिँ क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ। यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिन लिने अवस्था चाहिँ रहँदैन भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो अवस्था चाहिँ देखिन्छ।
11: 11 गतेसम्म मेघ गर्जन चट्याङ हावाहुरी हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
10: काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अपनाउन र बिहानसम्मै सतर्कता अपनाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अप्नाउनु पर्ने देखिएको छ। कृषि विभागले होरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अप्नाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अप्नाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्रै काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अप्नाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
11: यसैबीच सम्भावित जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ। मौसममा देखिएको प्रतिकूल अवस्था कारण विपद प्रतिकारका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
10: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ। न्यूयर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवा बनाइयो।
2: माटी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरुवा रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन 30,000 मेट्रिक टन यूरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको फिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ
2: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
4: पशु स्वास्थ्य भागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
2: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भने मौसमका कारण 13 असोजभित्र सकिसक्ने गरी निर्देशन समेत दिएको नेताहरूले बताएका छन् यसैबीच नेपाली कांग्रेस संस्थापन इतर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश अमाङ पाँच थरमा सूर्य कुमार दाहाल इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो
7: 14 अधिवेशनको नेतृत्व सभापति उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि गरिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ त्यसो हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्छ मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
2: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ एमालेको विधानमा भने यो पदको व्यवस्था छैन 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन गरिरहनु भएको छ शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्
0: परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त जलवायु न्याय उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्र संघका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्काप्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
2: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 46,000 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर वीरगंज र भैरवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
0: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
2: गत भदौ 10 गते भोटिकोसीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। विपदको समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत चीनका साथै संयुक्त अरब इमिरेट्स यूएई सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरुवा रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएनसँग बताउनुभयो।
8: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभीमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
0: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका 2 सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत उहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ।
9: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य जितेको थियो। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
0: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे, एकजना नेतासँग कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सीता जाउँ बाहिर पसलमा के खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब्सी आइएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भने ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
1: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र तेस्रो 24 गतेको जो भदौ तेस्रो 82 भदौ तेस्रो 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
2: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
1: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जवाफ पनि दिइएको छ र त्यो बेला जो नेपाललाई त्यो 23-24 को जेएनजी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक देखिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घण्टी बजाएको हो। त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा अगाडि के अरे राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गएका छन्। अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
2: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
1: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जो अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदन छ यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ।
2: यो बीचमा त्यसो भए के भयो त यस्तो पूरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
1: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको कार्यदल आफैमा चाहिँ समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवा बनाइयो।
2: एमाले नेता यज्ञबहादुर बोगटीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आजदेखि 3 दिन ठूलो पानी र बाढ़ीको जोखिम। रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। कृष्ण भीरमा पहिरो, राजमार्ग पूर्ण रूपमा बन्द। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानै देखि ठूलो पानी पर्दै।
2: अल्प विकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वकै उल्लेखनीय रहेको प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन। महासचिव गुटरेससँग पनि छलफल। एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन।
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बालबालिकामा सरुवा रोगको जोखिम। 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन। 30,000 मेट्रिक टन यूरिया खरीद गर्न बोलपत्र आह्वान।
9: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा संयुक्त राष्ट्र संघको महासभा बहिष्कार। रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जुलेनेस्कीको दावी।
0: र विश्व एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले, जसको बीचमा सम्बन्धमा केही दरार आएको भनेर पनि कतिपयले सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा लेख्दै आए बोल्दै आए। तर प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी भने अर्थमन्त्री वागलेला नै दिनुभयो। यहाँ एउटा खुल्ला सड़क जस्तो देखाइएको छ। सड़कमा प्रधानमन्त्री बालेन जस्ता लेखिएका व्यक्ति, दाहिने हातमा सुटकेस र देब्रे हातमा कार्यवाहक लेखिएको सानो चिरकटो, जसमा त्यहाँ डाडु पन्योलाई मजासँग बाँधिएको छ नचल्न सक्ने गरी, र त्यो दिन खोजिएको छ अर्थमन्त्री वागले जस्ता देखिने व्यक्तितर्फ र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुद्दै गर्दा हिँड्दै गर्दा केही भनिएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, लिनुहोस्। हातमा डाडु पनि आयो भनेर फेरि जथाभावी दाल भ्याट पस्किनुहोला नि।
0: हस्तो प्राविधिक साथी राजेन्द्र उज्याललाई धन्यवाद। अहिलेला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: शान्ति र विकासका लागि हाम्रो आवाज
16: Studio far, far away.
15: Radio Chautari 91.4 MHz.
17: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर साउनहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
18: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
17: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
18: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
17: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीयुक्त सिसा पनि पाइन्छ।
19: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: कर्पोरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लम्सुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
19: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर फर्निचर। तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
20: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
19: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
20: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
19: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
20: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
19: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
20: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
19: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
20: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855745783, स्थान लुम्बिनी कम्प्युटर विश्वहर लम्जुङ।
21: रेडियो 91.4।
3: शक्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। भारी वर्षाको जोखिमपछि लमजुङ मनाङ सड़कमा राति सवारी आवागमनमा रोक। लमजुङका 5 स्थानीय तहमा शुक्रबार विद्यालय बन्द रहने। मनाङमा 3 दिनका लागि पदयात्रामा रोक। तिलिचो ताल सहित उच्च हिमालय क्षेत्रमा नजान आग्रह। लमजुङको चिती तिलाहारमा राष्ट्रिय वाणिज्य बैंक पुनः सञ्चालनमा। स्थानीयलाई सहज हुने अपेक्षा। लमजुङमा मलाई क्रमुको शुभ मुहूर्त। गुरूङ समाजको कथा पर्दामा उतार्ने प्रयास। र कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका धेरै ठाउँमा निरन्तर झरी। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षाको सम्भावना।
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई मध्यनजर गर्दै बेसी शहर नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासी तथा सरकारवालालाई आग्रह गरेको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमदेखि भारी तथा कतिपय स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको नगरपालिकाले जनाएको छ। लमजुङ पहाड़ी भूभाग तथा मर्स्याङदी नदी र सहाय खोला नालाले घेरिएको क्षेत्र भएकाले उक्त अवधिमा नदी तथा खोलामा पानीको सतह अचानक बढ़न सक्ने, बाढ़ी पहिरो भूचे सड़क अवरोध तथा डुबानको जोखिम रहन सक्ने भन्दै नगरपालिकाले सचेत गराएको हो। नगरपालिकाले मर्स्याङदी नदी तथा अन्य खोला नालाको छेउछाउमा नजान र खोला किनारका बस्तीमा बसोबास गर्ने परिवारलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै पहिरोको सम्भावना भएका भिरालो जमीन, कच्ची सड़क तथा डुबानको जोखिम भएका क्षेत्रमा नजान पनि अनुरोध गरिएको छ। त्यसैगरी अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न, विशेष गरी रातीको समयमा यात्रा नगर्न तथा आकस्मिक अवस्थामा प्रयोग गर्नुपर्ने औषधि, सुक्खा खाना, पिउने पानी, टर्च लाइट, मोबाइल चार्ज लगायत सामग्री तयारी अवस्थामा राख्न नगरपालिकाले भनेको छ। नगरपालिकाले घर वरपरका ढल, नाली तथा पानी निकासको बाटो सफा राख्न र पानी जम्ने अवस्था सर्जना हुन नदिन समेत अनुरोध गरेको छ। बालबालिका, वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाको विशेष ख्याल राख्न आग्रह गरिएको छ। समस्या परेमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गर्दै नगरपालिकाले बाढ़ी तथा वर्षा सम्बन्धी जानकारीका लागि 1155 विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरी हटलाइन 100 तथा सशस्त्र प्रहरी बल 1114 सम्पर्क गर्न सकिने जनाएको छ। त्यस्तै बेसी शहर नगरपालिका विपद व्यवस्थापन शाखा, नगर प्रहरी तथा नगरपालिकाको एम्बुलेन्स सेवाको सम्पर्क नम्बर समेत सार्वजनिक गर्दै नगरपालिकाले

सरकारी साधन आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सो अवधिमा बाढ़ी पहिरो तथा डुबानका साथै सड़क र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। जिल्ला सुरक्षा समितिको हिजो बिहिबारको निर्णय अनुसार असोज 12 गतेसम्म राति 9 बजेदेखि बिहान 6 बजेसम्म लमजुङ जिल्ला हुँदै मनाङको सीमासम्म जाने सवारी साधनका आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़ेपछि लमजुङका स्थानीय तहले असोज 9 गते शुक्रबार आज विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थीको सुरक्षा र सम्भावित प्राकृतिक विपदबाट जोगाउने उद्देश्यले स्थानीय तहहरूले एक दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन्। विद्यालय बन्द गर्ने निर्णय गर्ने स्थानीय तहमा बेसी शहर नगरपालिका, मर्स्याङदी गाउँपालिका, मध्य नेपाल नगरपालिका, सुन्दर बजार नगरपालिका, कोलासुथर गाउँपालिका र दुर्दी गाउँपालिका छन्। सम्बन्धित पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै असोज 9 गते शुक्रबार विद्यालयमा पठन पाठन बन्द रहने जानकारी दिएका छन्। पछिल्लो मौसम पूर्वानुमान अनुसार लमजुङ सहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। विशेष गरी ग्रामीण तथा पहाड़ी क्षेत्रमा वर्षाका कारण सड़क अवरूद्ध हुने, पहिरो खस्ने र खोला नालामा पानीको सतह बढ़ने जोखिम रहने भएकाले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले मनाङमा 3 दिनका लागि पदयात्रा नगर्न आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचनाको आधारमा जिल्ला सुरक्षा समिति मनाङको हिजो बिहिबार बसेको बैठकले असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो। जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गर्दै सो अवधिमा हुन सक्ने मानवीय क्षतिको सम्भावनालाई मध्यनजर गर्दै तिलीचोताल, थोरला पास, आइस लेक, काला पास र भीमथाङ क्षेत्र लगायत उच्च हिमाली भेगमा पदयात्रा नगर्न आग्रह गरेको छ। यस्तै पदयात्राका लागि बाटोमा रहेका पर्यटकलाई समेत मौसमको प्रतिकूल अवस्थालाई ध्यान दिँदै सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। लमजुङको राईनाथ नगरपालिका 8 रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा आश्रित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सेवाश्रममा आश्रित 26 जनाको स्वास्थ्य अवस्था बुझ्न तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। हिजो असोज 8 गते बिहिबार सेवाश्रम परिसरमै आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा मधुमेह, रक्तचाप लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणको क्रममा सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको छ। स्वास्थ्य परीक्षणको लागि मेडिकल अधिकृत डाक्टर रूक्सा थापा, अस्पताल व्यवस्थापन अधिकृत प्रमिला ढकाल, नर्सिङ अधिकृत उषा खत्री, वरूणा खत्री तथा अहेव एवं इमर्जेन्सी शाखा इन्चार्ज गणेश गुरूङ सहितको स्वास्थ्यकर्मीको टोली सेवाश्रम पुगेको थियो। स्वास्थ्यकर्मीहरूले आश्रममा रहेका 26 जनाको स्वास्थ्य परीक्षण गरे। आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सम्बन्धी सुझाव दिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। परीक्षणको क्रममा आवश्यक देखिएका स्वास्थ्य समस्याका लागि औषधि समेत निशुल्क वितरण गरिएको थियो। आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाको सहज पहुँच प्रदान गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमबाट नियमित स्वास्थ्य जाँच तथा आवश्यक उपचारका लागि महत्वपूर्ण सहयोग पुगेको बताइएको छ। सेवाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था समय समयमा परीक्षण गर्नु आवश्यक रहेकोले स्वास्थ्य कर्मीको टोलीले गरेको स्वास्थ्य परीक्षण तथा निशुल्क औषधि वितरणले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको छ। स्वास्थ्य परीक्षणका लागि सेवाश्रममै पुगेर सेवा प्रदान गरेको भन्दै सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले स्वास्थ्य कर्मीको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता

0: स्वास्थ्य सम्बन्धी सहयोग र सेवाको निरन्तरताको अपेक्षा व्यक्त गर्नु भएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई यति बेला सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमल सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98168580520, 98066661 र 06651381। दिपा सुनचाँदी पसल, विश्व नगरपालिका 8, नारायणी स्थान, लम्छुङ।
5: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
6: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
5: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
6: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
5: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
6: डोको, थुन्चे, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
5: एक माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
6: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोपाइटर माया देवी आचार्य। सम्पर्क नम्बर 98604449 र 97464045।
7: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
8: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
7: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
8: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
7: ल त, म पनि त्यतै जाने भएँ।
9: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार, लम्जुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
10: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
11: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
12: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
13: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। पकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाई भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
14: नमस्ते थकाली किचन एन्ड पब जस्तोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
15: प्रोपाइटर टेकचन गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसीसहर नगरपालिका 11 चेती तिलहारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्थानीयवासीलाई सहज र पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले पुनः स्थापित शाखाको उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले चेक हस्तान्तरण गर्दै गर्नुभएको हो। लामो समयदेखि स्थानीय स्तरमा बैंकिङ सेवाको आवश्यकता रहेको अवस्थामा शाखा पुनः सञ्चालनमा आउनुले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ। शाखा पुनः सञ्चालन भएसँगै बेसी सहर नगरपालिका 11 तथा दुर्दी गाउँपालिकाका वडा नम्बर 8 र 9 का स्थानीयवासीलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष जोशीले बताउनुभयो। यसअघि बैंकिङ सेवाको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेका स्थानीयलाई अब आफ्नै क्षेत्रमा सेवा उपलब्ध हुने भएपछि समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। वडा अध्यक्ष जोशीले बैंकलाई आवश्यक आगामी दिनमा पनि अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीय स्तरमा सेवा विस्तार गर्न बैंक तथा स्थानीयवासी बीच निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले शाखाले स्थानीयको आर्थिक गतिविधि, बचत तथा वित्तीय कारोबारलाई थप सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। शाखा पुनः सञ्चालनसँगै स्थानीयवासीले दैनिक बैंकिङ कारोबार, बचत तथा अन्य वित्तीय सेवाहरू आफ्नै क्षेत्रमा प्राप्त गर्न सक्ने भएका छन्। गुरूङ भाषा, संस्कृति र सामाजिक जीवनमा आधारित चलचित्र मलाई क्रमुको लमजुङमा शुभ मुहूर्त गरिएको छ। बेसी शहर स्थित ब्रदर्स काफे मनाङे चौतारामा चलचित्रको शुभ मुहूर्त गरिएको हो। ज्योति प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले गुरूङ समुदायमा बढ़दो विदेश मोह, शिक्षालाई हेर्ने दृष्टिकोण र सामाजिक प्रतिष्ठालाई गलत ढंगले मापन गर्ने प्रवृत्तिलाई कथाको मुख्य विषय बनाइएको छ। आमाको महत्वाकांक्षा, छोराको आत्मसम्मान र समाजमा व्याप्त देखासेखीका बीच उत्पन्न हुने द्वन्दलाई चलचित्रमा यथार्थपरक र भावनात्मक ढंगले प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता खेमेन्द्र गुरूङ हुनुहुन्छ भने निर्देशन पीटर गुरूङले गर्नुहुनेछ। चलचित्रमा मनोज गुरूङ, मनिका गुरूङ, मंजू गुरूङ, प्रतीक जंग तामाङ, गजेन्द्र गुरूङ, लालदेवी घले र रेशम गुरूङ लगायत कलाकारहरू प्रमुख भूमिकामा रहनेछन्। गुरूङ भाषा, संस्कृति र मौलिक सामाजिक परिवेशलाई कथाको केन्द्रमा राखिएको चलचित्रको छायांकन लमजुङको बेसीसहर, घनपोखरा र भुजुङ लगायत स्थानमा गरिनेछ। छिमेकी मनाङ जिल्लाका विभिन्न स्थानमा पनि छायांकन गर्ने तयारी रहेको निर्माण पछिले जनाएको छ। प्राकृतिक र सांस्कृतिक विविधतायुक्त यी स्थानलाई चलचित्रको कथासँग जोडेर प्रस्तुत गरिने निर्माण पछिको भनाइ छ। चलचित्रमा गुरूङ संस्कृति र मौलिकता झल्काउने गीत संगीतलाई पनि प्राथमिकता दिइएको छ। गीतमा आरके गुरूङको शब्द संगीत तथा स्वर रहनेछ भने उषा गुरूङ र अनु चौधरीको पनि स्वर रहनेछ। गुरूङ समुदायको मौलिक भाषा, संस्कृति र सामाजिक जीवनसँग जोड़िएको कथा मार्फत समसामयिक सामाजिक विषयलाई पर्दामा ल्याउन मलाई क्रमो निर्माण गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेन र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नु अघि आज बिहान महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्नुभएको हो। भेटमा महासचिव गुटेरसले भुटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनको विषयमा राष्ट्र संघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालले प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले भुटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणको विषयमा पनि छलफल भएको छ। साथै अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्र संघ महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक अन्य प्रदेशको अन्य ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनतापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण गत बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षाको सम्भावना रहेको र पछि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै नदी खोलामा ठूलो बाढ़ी भने आएको छैन, तर पानीको भाव विस्तारै बढ़न थालेको छ। आज र भोलि जोखिम बढ़िरहेकोले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा निकै ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशको एक दुई स्थानमा पनि मुसलधारे वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानैदेखि गण्डकी प्रदेशको समग्र भेग र लुम्बिनी प्रदेशको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अपनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएको छ। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भारी वर्षाको जोखिमपछि लमजुङ बनाङ सड़कमा रात्रिकालीन सवारी आवागमनमा रोक। लमजुङका 5 स्थानीय तहमा शुक्रबार विद्यालय बन्द रहने। मनाङमा 3 दिनका लागि पदयात्रामा रोक। तिलिचो ताल सहित उच्च हिमाली क्षेत्रमा नजान आग्रह। लमजुङमा मलाई क्रमुको शुभ मुहूर्त। गुरूङ समाजको कथा पर्दामा उतार्ने प्रयास। लमजुङको चिती चिलाहारमा राष्ट्रिय वाणिज्य बैंक पुनः सञ्चालनमा स्थानीयलाई सहज हुने अपेक्षा। र कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका धेरै ठाउँमा निरन्तर झरे। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। अवस्थ यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
17: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
3: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाऊ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाऊ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98168 85520, 98066 66162 र 066521381। दिपा सुन्चारी पसल, विश्वह नगरपालिका 8, नारायण स्थान, लमजुङ।
7: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261 73 7799।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
11: प्रोपाइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 066 520 903, मोबाइल नम्बर 98 461 80।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863-52615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
8: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
9: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरि साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
10: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
9: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
10: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
9: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले। आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
11: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोपाइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827-11-77-82 र 9847-47-245।
12: दोस्ती हेयर कटिङ, तपाईँको

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहारा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-54604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ?
6: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
7: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465424 र 98467915।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो घोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

नमस्कार, तपाईहरु सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्य मूलक कार्यक्रम स्वास्थ्य सरोकार। यो कार्यक्रम एजिसेस नमुना कम्युनिटी हस्पिटलद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। र आजको यो कार्यक्रम पनि हामी तपाईँले रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटे ओडार 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र तपाईँले एकैसाथ सुनिराख्नु भएको छ। साथै रेडियोको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको बारेमा तपाईँले दिनुभएको सल्लाह, सुझाव, जिज्ञासाहरूलाई मध्यनजर गर्दै हामीले तपाईँले सुन्न चाहे अनुरूपको कार्यक्रम बनाउने निकै प्रयास गरेका छौं र आज पनि कार्यक्रममा एकदमै निकै महत्वपूर्ण र संवेदनशील विषयको बारेमा हामी कुराकानीहरू गर्दैछौ र आज हामीले कार्यक्रममा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा कुराकानी गर्दैछौ। हिजो मात्रै सेप्टेम्बर 10 हामीले विश्व आत्महत्या रोकथाम दिवस मनायौं र यो दिन चाहिँ केवल एउटा दिवस मनाउने दिन मात्र होइन, अनि यो दिन हामीले चाहिँ एउटा महत्वपूर्ण प्रश्न आफैलाई सोध्ने दिन पनि हो। हाम्रो वरिपरि कुनै व्यक्ति पीड़ामा छ कि, अथवा हामीले उसको कुरा सुनेका छौं कि छैनौं, उसलाई सहयोग चाहिएको बेला हामी उसको साथमा छौं कि छैनौं भन्ने चाहिँ यो सबै कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अनि सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हामी मानसिक स्वास्थ्यको बारेमा खुलेर कुराकानी गर्न सक्छौ कि सक्दैनौ। हामी सबैजनाले हाम्रो शरीरमा समस्या हुँदा सजिलै भन्न सक्छौ, मेरो टाउको दुख्यो अथवा मेरो पेट दुखेको छ, मलाई ज्वरो आएको छ, र त्यसपछि हामी उपचार खोज्छौ। तर जब मन दुख्छ, जब धेरै तनाव हुन्छ, जब धेरै निराश हुन्छ, एक्लोपनाको महसुस हुन्छ, जब आफूलाई कसैले नबुझेको महसुस हुन्छ, त्यो कुरा भन्न हामीलाई धेरै र अझै पनि अप्ठ्यारो लाग्छ। किनभने हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यसँग जोडिएका धेरै गलत धारणाहरू छन्। कसैले मानसिक स्वास्थ्यको समस्या बतायो भने धेरै सोचेर हो अथवा कमजोर भएर हो, मन बलियो बनाउनु पर्छ, समयसँगै आफै ठिक हुन्छ भनेर टार्ने गरिन्छ। तर मानसिक पीड़ा पनि वास्तविक पीड़ा हो। जसरी शरीरलाई उपचार चाहिन्छ, त्यसरी नै मनलाई पनि हेरचाह आवश्यक पर्छ, उपचार तथा सहयोग चाहिन्छ। मानसिक स्वास्थ्य राम्रो हुनु भनेको जीवनमा कहिले दुःख नआउने भन्ने होइन, तनाव नहुनु होइन, अथवा समस्या नै नआउनु भन्ने कुरा होइन, बरु समस्या र कठिन परिस्थितिका बीचमा पनि आफूलाई सम्हाल्न सक्ने क्षमता हुनु आवश्यक पर्छ। सहयोग माग्न सक्नु, अरूसँग स्वस्थ सम्बन्ध बनाउन सक्नु र मानसिक स्वास्थ्यको चाहिँ महत्वपूर्ण एउटा हिस्सा हो। हिजो मात्र आत्महत्या रोकथाम दिवस मनायो र धेरैजना बिरामीहरू, धेरैजना मानिसहरूलाई मैले अस्पतालमा भेट्छु, किनभने म आफै पनि मानसिक स्वास्थ्य परामर्शदाता, मनोविमर्शदाता पनि हो। आत्महत्या के हो भन्ने कुरा हामी सबैलाई थाहा छ, जसले चाहिँ आफैले आफैलाई हत्या गर्नुहुन्छ अथवा आफैले आफैलाई हार्म गर्नुहुन्छ त्यसलाई चाहिँ आत्महत्या भनिन्छ। भने आत्महत्या रोकथाम चाहिँ कहाँबाट सुरु हुन्छ त भन्दाखेरि, आत्महत्या रोकथाम सुरु गर्नको लागि चाहिँ कुराकानीबाट सुरुवात गर्न सकिन्छ। कसैलाई समस्या छ भने उसलाई चुप लगाउने होइन, उसको कुरा सुन्ने, उसको पीडालाई सानो नबनाउने र आवश्यक पर्दा सहयोग खोज्नको लागि प्रेरित गर्नुपर्ने हुन्छ। कहिले काहीँ चाहिँ मानिस आफ्नो समस्या समाधान गर्नुभन्दा पहिला चाहिँ आफ्नो कुरा कसैले सुनिदिए हुन्थ्यो भन्ने चाहन्छ। त्यसैले यदि तपाईँको नजिकको मानिस कुनै समस्या लिएर तपाईँसँग आउँछ भने तुरन्तै सबै कुराहरू अथवा तपाईँलाई भन्ने बित्तिकै समाधान खोज्न आएको हुँदैन। कहिले काहीँ सुनिदिने व्यक्तिको जरुरी परेर चाहिँ उहाँहरू हामीसँग तपाईँसँग आउनुभएको हुन्छ। हामीले चाहिँ प्राय जसो हामीले भनिरहेको हुन्छौ, तिमीले भनेको समस्या त केही पनि होइन, मलाई पनि यस्तो समस्या परेको थियो, अरू मान्छेको जीवन हेर न, तिमी किन यति धेरै कमजोर भएको, यस्तो कुरा सोच्न हुँदैन भन्नुभन्दा पहिले एकपटक रोकिएर उसको कुरा सुनौ र उसलाई उसको समस्याहरूलाई हामीले रोकथाम गर्नुभन्दा, उसको बोलीहरूलाई चाहिँ हामीले रोक्नुभन्दा चाहिँ उसलाई के भन्न सकिन्छ भन्दाखेरि,
तिम्रो कुरा सुन्न म तयार छु। तिमी अहिले एकदमै गाह्रो अवस्थामा छौ मैले बुझेको छु। तिमी एक्लै छैनौ अथवा हामी मिलेर सहयोग खोजौं न भन्ने जस्ता उत्साहित शब्दहरू चाहिँ हामीले भन्न सकिन्छ। यी कुराहरू सुन्दाखेरि एकदमै सामान्य लाग्न सक्छ, तर कठिन अवस्था अथवा कठिन समयमा गुज्रिरहेको व्यक्तिको लागि यो निकै महत्वपूर्ण हुन सक्छ। हामी अर्को महत्वपूर्ण विषयमा पनि कुराकानी गर्न गइरहेको छौँ, मानसिक स्वास्थ्यको बारेमा। सो मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति चाहिँ कस्तो देखिन्छ त? होइन, हामीले सोचे जस्तै सधैँ एउटै हुँदैन है। मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति कुनै व्यक्ति बाहिरबाट हाँसिरहेको हुन सक्छ तर भित्र निकै संघर्ष गरिरहेको पनि हुन सक्छ। कुनै व्यक्ति धेरै बोल्ने व्यक्ति थियो तर अचानक एक्लिएर बस्न थालेको हुन सक्छ, अथवा कसैलाई चाहिँ एकदमै मन पर्ने कुराहरूमा रुचि हराएर जाने, अथवा पहिला एकदमै मन पर्ने र पछि गएर ती कुराहरू चाहिँ मन नपराउने हुन सक्छ भने, कसैलाई निरन्तर निराश तनाव वा असहायपनहरू देखिन सक्छ भने, कसैले चाहिँ भविष्यप्रति आशा कम भएको कुराहरू गर्न सक्छन् र कसैले आफू चाहिँ एकदमै बोझ जस्तो भएको कुराकानीहरू गर्न सक्छन् अथवा आत्महत्याको बारेमा चाहिँ विचारहरू आइरहेको छ भनेर कुराकानी गर्न सक्छन्। अनि यस्ता परिवर्तनहरू देखिँदा हामीले तुरुन्तै निर्णय गर्ने होइन तर व्यवस्था पनि नगर्ने, नजिक जाने, कुराकानी गर्ने, कुरा सुन्ने र उनीहरूलाई चाहिएको आवश्यक सहयोगतर्फ हामीले जोड्न सकिन्छ अथवा अस्पतालसम्म जानको लागि सल्लाह दिन सकिन्छ, उसको मनमा के भइरहेको छ भनेर बुझ्नको लागि उसलाई सहायता गर्न सकिन्छ। आजको कार्यक्रम सुन्दै गर्दाखेरि तपाईँहरूसँग म सानो कुराको आज अपेक्षा गर्न चाहन्छु अथवा सानो कुरा तपाईँहरूलाई भन्न चाहन्छु। आज कार्यक्रम सकिएपछि तपाईँले आफ्नो परिवार, साथी वा नजिकको कुनै पनि व्यक्तिलाई फोन गर्नुहोस् र केवल यति सोध्नुहोस्, तपाईँलाई कस्तो भइरहेको छ? सायद उसले भन्दा म ठिक छु, तर सायद उसले केही पनि खोल्न नसक्ला, अथवा त्यसरी जवाब सुन्ने मात्र होइन उसको अवस्था बुझ्ने पनि प्रयास गरौं। हामीले कसैको सबै समस्याहरू समाधान गर्न सक्दैनौ, तर हामी उसको कुरा सुन्न सक्छौ, हामी साथ दिन सक्छौ र आवश्यक परेको ठाउँमा विशेषज्ञ खोज्न पनि हामी सहयोग गर्न सक्छौ। मानसिक स्वास्थ्य समस्यालाई पहिचान गरेर त्यसलाई चाहिँ सहायता, मानसिक स्वास्थ्य समस्यामा भएको व्यक्तिलाई सहायता गर्नको लागि साथी, परिवार सबैको एकदमै ठूलो भूमिका छ। अझ त्यसमा चाहिँ परिवारको भूमिका अझ धेरै छ। परिवार मानसिक स्वास्थ्यको चाहिँ सबैभन्दा महत्वपूर्ण चाहिँ सपोर्ट सिस्टम मध्ये एउटा हो। घरमा यस्तो वातावरण बनाऊ जहाँ बच्चाले आफ्नो डरहरू भन्न सकोस्, युवाले आफ्नो तनावहरू भन्न सकोस् र अभिभावकले आफ्नो चिन्ताहरू भन्न सकोस्, श्रीमान श्रीमतीले आफ्नो समस्याहरू भन्न सकोस्, ज्येष्ठ नागरिकले आफू एक्लो भएको कुराहरू व्यक्त गर्न सकोस् र कसैको समस्या सुन्दा तुरन्तै समाधान दिनै पर्छ भन्ने छैन। कहिलेकाहीँ केवल ध्यान दिएर अरूको कुरा सुन्दा मात्र पनि हामीले ठूलो सहयोग गरिरहेका हुन्छौं। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने, मानसिक स्वास्थ्य र हाम्रो दैनिक जीवन एकदमै महत्वपूर्ण विषयहरू हो। चाहिँ हाम्रो मानसिक स्वास्थ्य, हाम्रो निन्द्रा, खानपान, शारीरिक गतिविधि, सामाजिक सम्बन्ध, कामको दबाव, आराम गर्ने समयले पनि प्रभाव पार्न सक्छ। त्यसैले मानसिक स्वास्थ्यको हेरचाहका लागि आफ्नो दैनिक जीवनमा केही स्वस्थ बानीहरू चाहिँ हामीले विकास गर्न सकिन्छ। जस्तै पर्याप्त मात्रामा आराम गर्ने, पर्याप्त पानी पिउने, शारीरिक गतिविधिहरू गर्ने र आफ्नो भावनाहरूलाई चाहिँ विश्वासिलो व्यक्तिसँग चाहिँ कुराकानीहरू गर्ने, समस्या हुँदा एक्लै बसेर अथवा एक्लै लिएर मनमने ती कुराहरूलाई चाहिँ नगुम्साउने र मलाई चाहिँ मनपर्ने, आफूलाई मनपर्ने स्वस्थ गतिविधिहरू गर्न सकिन्छ र यदि ती कुराहरूबाट हामीले सहायता पाउन सकिएन अथवा मलाई चाहिँ एकदमै गाह्रो परिरहेको छ भनेर हामीले सोच्छौँ भने चाहिँ आवश्यक पर्दा हामीले प्रोफेसनल हेल्प पनि लिन हिचकिचाउन हुँदैन। काउन्सिलर, साइकोलोजिस्ट, साइकेट्रिक वा स्वास्थ्य कर्मीसँग कुराकानी गर्नु चाहिँ कमजोरी होइन, यो आफ्नो स्वास्थ्य प्रति जिम्मेवार हुनु हो। हामीले मानसिक स्वास्थ्य र आत्महत्याको बारेमा कुराकानी गर्दै गर्दाखेरि आत्महत्या रोकथामका विषयमा र मलाई चाहिँ मनपर्ने, आफूलाई मनपर्ने स्वस्थ गतिविधिहरू गर्न सकिन्छ र यदि ती कुराहरूबाट हामीले सहायता पाउन सकिएन अथवा मलाई चाहिँ एकदमै गाह्रो परिरहेको छ भनेर हामीले सोच्छौँ।

0: व्यक्तिहरू चाहिँ कमजोर होइन कि उनीहरूको अनुभव उनीहरूको जीवनको कठिन परिस्थितिहरूसँग उनीहरू आफै नै जुझिरहेका हुन्छ, उनीहरूलाई सहायता चाहिरहेको हुन्छ भने अर्को के छ भने समस्या भएको व्यक्तिले आफै समाधान खोज्नुपर्छ भन्ने चाहिँ गलत धारणा छ। होइन, जसरी शारीरिक समस्या हुँदा डाक्टर वा स्वास्थ्य कर्मीको हामी सहयोग लिन्छौँ, त्यसरी नै मानसिक स्वास्थ्य समस्या हुँदा चाहिँ हामी पनि सहयोग लिनुपर्ने हुन्छ। हामीले सुनिरहेका हुन्छौँ मानसिक स्वास्थ्यको कुराकानी गर्दा चाहिँ लाजको कुरा हो अथवा अरूले चाहिँ के भन्छ कसो भन्छ यस्तो कुराहरू गर्दाखेरि अथवा मानसिक स्वास्थ्य सम्बन्धी डाक्टरकोमा गयो भने हामीलाई चाहिँ के सोच्छ भन्ने कुराहरूको एकदमै यो समाजमा हामीहरूको परिवारमा हामीहरूको जीवनमा चाहिँ कुरा एकदम नेगेटिभ प्रभाव परेको छ। आफ्नो मनको कुरा भन्न सक्नु चाहिँ साहस हो। र अर्को महत्वपूर्ण कुरा के छ भने यदि कसैले आफूलाई सुरक्षित राख्न गाह्रो भइरहेको छ, जीवनप्रति आशा हराएको छ र आफूलाई हानि पुर्याउने विचार आइरहेको छ अनि त्यस्तो व्यक्तिहरूलाई चाहिँ मजाकको हो भनेर चाहिँ मजाकको रूपमा नलिऊ, उसलाई दोष नदिऊ र उसको कुरा शान्त भएर सुनौ, उसलाई चाहिँ एक्लै नछोड्ने, विश्वासिलो परिवारको सदस्यहरूलाई जिम्मा लगाइदिने अथवा उसको बारेमा व्यक्तिको बारेमा चाहिँ जानकारी गराउने, स्वास्थ्य कर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञबाट तत्काल सहयोगमा जोड्ने कुराहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। नेपालमा चाहिँ विभिन्न यो आत्महत्या रोकथाम सम्बन्धी हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 पनि हामीले सम्पर्कहरू गर्न सकिन्छ।
1: विश्व आत्महत्या रोकथाम दिवस 2083 को अवसरमा एलटीसीएस नमूना सामुदायिक अस्पतालमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी, बिरामीका कुरूवा तथा अस्पतालका कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा निराशा, तनाव तथा मानसिक समस्याका संकेत पहिचान गर्ने, समस्यामा रहेका व्यक्तिसँग संवेदनशील रूपमा संवाद गर्ने र समयमै मनोपरामर्श तथा सहयोग लिनुपर्ने जानकारी गराइएको थियो। कार्यक्रममा आत्महत्या रोकथाममा परिवार तथा समुदायको भूमिकाका साथै मानसिक समस्यामा रहेका व्यक्तिलाई एक्लो नछोडी उनका कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा आत्महत्या रोकथाम बारे संवाद शुरू गरौं, दृष्टिकोण बदलौं भन्ने सन्देश दिइएको थियो। मानसिक पीड़ामा रहेको व्यक्तिलाई दोष नदिऊ, एक्लो नछोडौ, वहाँका कुरा ध्यानपूर्वक सुनौ, साथ दिऊ र आवश्यक परे समयमै मनोपरामर्श तथा स्वास्थ्य सेवासँग जोडौ। हाम्रो सानो साथ र सहयोगले कसैको जीवनमा ठूलो आशा जोगाउन सक्छ।
0: यो त भयो अरूलाई सहायता गर्ने कुरा। अब हामी एकैछिन आफ्नो जीवनतर्फ फर्केर हेरौं, हामीले हाम्रो जीवन कतिको कठिनाईहरू महसुस गरिरहेका छौं अथवा कठिन समयमा आवश्यक हामीले महसुस गरिरहँदाखेरि चाहिँ हामीले चाहिँ अब के गर्ने, यो समयमा कसरी यो समस्याहरूलाई कसरी समाधान गर्ने होला, मलाई कसैले बुझ्दैन भन्ने भावनाहरू हाम्रो मनमा पनि आइरहेको हुन सक्छ। तर जीवन चाहिँ कठिन समय जीवनमा कठिन समय मात्रै स्थिर हुँदैन, परिस्थितिहरू परिवर्तन हुन सक्छ, सहयोग पाउन सकिन्छ, नयाँ बाटो पनि भेटाउन सकिन्छ। त्यसैले आजको हाम्रो मुख्य सन्देश भनेको कठिन समयमा मौन भएर एक्लै नबसौ, कुराकानी गरौं, सुन्ने मानिस खोजौ र सहयोग मागौं र आफ्नो वरिपरिका मानिसहरूलाई पनि सहयोग गरौं। अनि आत्महत्या रोकथाम भनेको केवल स्वास्थ्य कर्मीको मात्र जिम्मेवारी होइन, यो चाहिँ परिवारको जिम्मेवारी हो, विद्यालयको जिम्मेवारी हो, समुदायको जिम्मेवारी हो र इभन मीडियाहरूको पनि जिम्मेवारी हो। जसरी आज हामीले कार्यक्रमबाट तपाईँलाई आत्महत्या रोकथामको बारेमा र मानसिक स्वास्थ्यको बारेमा अवेरनेस गराइरहेका छौँ र यी सबै हामीहरूको साझा जिम्मेवारी हो। हामीले हाम्रो समुदाय परिवारको वातावरण चाहिँ यस्तो बनाउनुपर्छ जहाँ मानिसलाई चाहिँ स्वास्थ्यको बारेमा मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दा लाज नलागोस्, सहयोग माग्दा मानिसले कमजोर नठानोस् र पीड़ामा रहेका मानिसहरू चाहिँ एक्लो नछोडियोस्। र आजको दिनमा हामी एउटा सानो प्रतिबद्धता गरौं, म मानसिक स्वास्थ्यमा स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्नेछु अथवा म अरूको पीड़ालाई सानो बनाउने छैन, म आवश्यक पर्दा सहयोग खोज्नेछु र म र मेरो वरिपरि कसैलाई सहयोग चाहिएको देखेमा उसको कुरा म राम्रोसँग सुन्ने प्रयास गर्नेछु। कहिलेकाहीँ चाहिँ हामी के सोच्छौ भने मैले मात्र के गर्न सक्छु र भन्ने सोच्छौ, तर परिवर्तन सधैँ ठूलो कामबाट चाहिँ सुरु हुँदैन। कहिलेकाहीँ परिवर्तन एउटा सानो फोन कलबाट, एउटा सानो प्रश्नबाट, तिमी कस्तो छौ अथवा तिमीलाई ठिक छ भन्नेबाट सुरु हुन सक्छ भने कहिलेकाहीँ चाहिँ म तिम्रो कुरा सुन्छु बाट चाहिँ समाधान हुन सक्छ। र एउटा कुरा के भने हामी मिलेर सहयोग खोज्यो भने

नसकै पनि यी कुराहरू एकदमै सम्भव छ। त्यसैले कुराकानी गरौं, सुन्ने गरौं र सहयोग गरौं। अब भने हामी कार्यक्रमको अन्तिममा आएका छौँ। म तपाईँलाई के भन्न चाहन्छु भने मनको पीड़ा लुकाएर एक्लै बस्नु पर्दैन, कुरा गर्न सकिन्छ, सहयोग लिन सकिन्छ र अरूलाई पनि सहयोग गर्न सकिन्छ। यदि तपाईँ स्वयं अहिले मानसिक रूपमा निकै कठिन अवस्थामा हुनुहुन्छ भने कृपया विश्वासिलो व्यक्तिसँग अथवा आफ्नो परिवारसँग र मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्य कर्मीको सहयोग लिनुहोला। तत्काल आफूलाई सुरक्षित राख्न गाह्रो भइरहेको अवस्थामा नजिकको स्वास्थ्य संस्थामा जानुहोस् अथवा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन नम्बर 1166 पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ भने एसजीसीएस नमुना सामुदायिक अस्पतालको फोन नम्बर 0664041123, 0664041124 र 0665904648 पनि तपाईँले फोन गर्न सक्नुहुन्छ। तपाईँको फोनबाट हामीले पाएको म्यासेजहरू प्रतिक्रियाहरू हामी चाहिँ फोनबाट नै तपाईँलाई सहायता गर्नेछौँ र अस्पतालमा हामीहरूको मनोविमर्श गर्ने डिपार्टमेन्ट छ जहाँ चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी कुराकानीहरू गर्न सकिन्छ, सहयोग लिन सकिन्छ। त्यहाँ आएर पनि तपाईँले आफ्नो मनको कुराहरू गर्न सक्नुहुन्छ। आजलाई भने कार्यक्रम स्वास्थ्य सरोकारबाट म सुबाट विदा माग्न चाहन्छु। तपाईँहरूले हामीलाई मैले माथि दिएको फोन नम्बरमा तपाईँको ताली गाली सल्लाह सुझाव जे छ त्यो दिन सक्नुहुनेछ। आगामी दिनमा पनि तपाईँहरूलाई यस्तै यस्तै कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता गर्दै मानसिक स्वास्थ्यको कुरा एउटा दिन मात्र गर्ने विषय होइन, यसका बारेमा हामीले वर्षैभरि कुराकानी गर्नुपर्छ। आफ्नो मनको कुरा सुन्नुपर्छ, अरूको मनको कुरा पनि सुन्नुपर्छ र आवश्यक पर्दा चाहिँ सहयोग लिन सकिन्छ। त्यसैले मौनता तोडौं, संवाद शुरू गरौं, पीड़ालाई बुझौं, मानसिक मानिसलाई चाहिँ दोष नदिऊ, सहयोग गरौं र आशा जगाऊ। यति भन्दै म बिदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र हामीलाई सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी स्तरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सरको दनै फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लम्सुङ, प्रोप्राइटर राजकुमार।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ।

0: लोकल सप्लायर्स विशिशहर नगरपालिका 8 सेरा ओरालु लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560445401 र 98261737799
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
2: चाडबाड पनि नजिकै आइसक्यो गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
1: नरिसाउन बुढी गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
2: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
2: सम्पर्क फोन नम्बर 98165850520 98066661062 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
7: अहिले बिहानको 8 बज्यो

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा स्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्जुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: किन हाँस्यौ नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसार पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
4: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
5: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
4: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
5: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
6: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी
7: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98-560-45-783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
8: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
9: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
10: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 066-520-903 मोबाइल नम्बर 98

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 066-520-004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसी खाइन
4: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
3: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
4: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
5: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
5: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
4: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
7: किन चिन्ता गर्छ छोरी, माया देवी भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
7: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
6: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
7: डोको, थुन्से, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
6: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घराइची सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
7: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विशेष नगरपालिका 7 त्रिवेणी टोल सानीमा भएक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य, सम्पर्क नम्बर 9860744459 र 9704440765।
8: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी?
9: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका।
8: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
0: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसीसार नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सरकारी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9856045।

0: शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाना द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाउँ में 14 नंबर गल्ली फोन नंबर स्थान मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाउँ में 14 नंबर गल्ली फोन नंबर 0665020004 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जांच गराउनु भए मौका को फायदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागू पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
3: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया कार्सी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौं। बेसी शहरबाट चार धाम तीर्थयात्रा जाउँ। श्राद्ध तीर्थ

0: काम गरी पुण्य कमाऊ।
1: हजुर, तपाईकै सुन्दर शहर बेसी शहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
0: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। जाने स्थानहरू बेसी शहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी शहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
1: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
0: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी शहर नगरपालिका 8 फेरा फिल्म हल चोक लमजुङ।
1: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
2: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461-21175।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 45 783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर प्रेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98 11 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 9842149129 र 9841520191।
3: अहिले बिहानको 9 बज्यो।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघका महासचिव गुटेरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा। सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिने कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटेरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सी आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। इलामको कनकाई र मैनाचुली जलमापन केन्द्रमा पनि जल सतह सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णवीर, परेवाभीर, जामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ़ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बेसी र रोशी 8 ड्युनीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको
भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमा थाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेल शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा मनाइँदैछ वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोड़िएको छ हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो मूलत वर्षा सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वज प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ फ्लाई दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन् अब विदेशको खबर विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका छन् यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो यसैगरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण मोटर वाहन धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400 मोटर वाहन उद्योगमा 78,900 धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन् अबको तीन वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डीतर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ खेल नेपाली समय अनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ यसैगरी नेपालले समूह बीमा श्रीलंका थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ यता भारत समूहमा इरान जापान र देशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकुसी बाढ़े विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव राष्ट्रसंघ महासचिव गुटेरेससँग भेटवार्ता आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा सावधानी अप्नाउन आग्रह पहिरोका कारण पृथ्वी राजमार्ग मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59% आउँदो तीन वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्छ
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामी
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
5: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98466-56604।
7: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुका सम्म गुम्बामा आइपुग्नु पर्नेछ।
6: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुका सम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-6447 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98466-56604।
7: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरुका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरुले कार्तिक 6 गते बेलुका सम्म गुम्बामा आइपुग्नु पर्नेछ।
6: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुका सम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे सिल ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे सिल ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465064093
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
3: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
5: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462018202 र 98403197989
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-54604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसेकी के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष शहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउन
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणस्थान लम्जुङ
4: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा नियमित समय र स्थानमा सञ्चालन हुने ब्यौरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ
5: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-6604
6: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
5: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा सुरु भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
9: अब जापान ट्राई होइन स्योर गरौं
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
8: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी शहर 8 नारायणस्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
8: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560-602
10: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिल बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
11: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
10: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
12: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्सु।

0: शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: आफ्नो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 9856045735।

0: छोरा, चाड़ पर्व आउँदै छ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ।

0: सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665204727 मोबाइल नम्बर 98465424264 र 98467695
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: ओहो
1: हेडसर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842449129 र 9841552091।
4: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ्ग बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्सङ्ती गाउँपालिका 1 र 2, पोचोको घन पोखरा, लमजुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा, लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841061454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
5: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
3: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
8: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
8: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
0: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरानु लमजुङ, प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560454401 र 98261737799।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर टेस्टहल, लमजुङ।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्सन्ती गाउँपालिका 1 र 2, पोचोङको घन पोखरा, लमजुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा, लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
0: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
4: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: ଗୋଡ ଦୁଖିଆ, କହିଲେ ଟାଉକୁ ଦୁଃଖନି, କହିଲେ ପେଟ ଦୁଃଖନି, କିଏ ଦୁଃଖିଆ ଦୁଃଖିଆ ଜାଣି ଏଇ ବେଲା ପଖାଲା ଲାଗେର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ କରିନି କିଏ ନ କରିନି ତୈଲେ ବିରାମୀ ଭର କେହି ମେଲ ମିଶେଇ ପାରିନି
1: ବୁଆ ଚିର ନଗଲୁସ ଝଟେଇ ସୁବାସ ମେଡିକୋ ଫର୍ମାମା ଗଇ ଆଲମ ଏହି ବିଶି ସରକୁ ସିରା ଚୁକ ଦେଖି କାରକାର ଜାଣେ ବାଦ ଶନି ତିନି ଜାମ୍ବରୁ
0: ହୁଁଛ ବୁଆରୀ ଲ ଗଇ ଆଲମ ସାରେ ଗାରୁ
1: सुभाष मेडिको फर्मा बेसी शहर नगर पालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
5: प्रोपाइटर फेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा

0: वृद्ध वृद्धा को दाँत को विशेष उपचार भर्ती होने का लगी दाँत कलर को सीसा रेजिन कम्पोजिट भर्ने नदुखाईकन दाँत निकालने दाँत को एक्सरे करने नमिलेका बांगाटिंगा दाँत सीधा गरी मिलाउने दाँत में सीसा सीमेंट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथ ही दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँत को हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोग को विशेष उपचार गरिन्छ।
1: पाल बराही डेन्टल केयर सेन्टर प्राली बेसीसर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी किन होला।
2: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला।
3: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। ल हिँड आजै जाउँ म पनि जस्ता बात ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787।
4: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
5: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
2: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
5: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त म पनि त्यतै जाने भए।
8: बुढा थोकी ब्रदर सप्लायर सिउँडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अण्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँडी बार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन स्योर गरौ।
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
13: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 11 बज्यो।

नमस्कार नमस्कार नमस्कार, स्वागत छ कार्यक्रम चौतारी कल्याणको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण साथीहरूलाई मदेखि स्वागत गर्न चाहन्छु। आज भने म तपाईँकै मनको साथी भगवती उपस्थिति भइसकेको जानकारी गराउन चाहन्छु र प्राप्त कक्षबाट साथी लिनु भएको छ प्रमोद अधिकारीले। श्रोता मित्र, कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समय नहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663-5183 डायल गर्न सक्नुहुनेछ र गीत रोज्न सक्नुहुनेछ। आज भने हामी शुक्रबारे बसाएमा छौ। शुक्रबारे बसाएमा भने तपाईँलाई मनपर्ने गीत रोजेर आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ। यदि तपाईँले हाम्रो रेडियो सुन्दै हुनुहुन्छ भने मैले नम्बर भनिरहेको छु, कल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यदि तपाईँहरू इन्टरनेट अनलाइनको प्रयोगमा हुनुभएको छ भने हाम्रो अफिसियल फेसबुक पेजबाट लाइभ भइरहेको छ। श्रोताहरू हजुरहरूले लाइभबाट पनि सुन्न सक्नुहुनेछ र हाम्रो पात्रो एप्सबाट पनि सुन्न सक्नुहुनेछ। जसलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। श्रोता मित्रहरू, तपाईँ यदि फुर्सदको समयमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने, भर्खर मात्र रेडियो अन गर्नुभएको छ भने आउन सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। 0663-5181183 कल गर्न सक्नुहुनेछ र हामीसँग मिठो मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। हामी हप्ताको सातै दिन सातै बार आउने नै छौ तपाईँहरूको लागि भनेर उपस्थित हुने नै छौ। सातै बार तपाईँहरूले आइतबारको दिनमा भने आफूले सम्झना समर्पण गर्न सम्झनाको चौतारी, तपाईँहरूले तपाईँहरूको विगतमा घटेको घटनाहरू, बाल्यकालको अवस्था, बिर्सिन नसक्ने क्षणहरूलाई हाम्रो रेडियो चौतारी मार्फत सुनाउन सक्नुहुनेछ भने, सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। तपाईँहरूभित्र कुन कुन प्रतिभाहरू लुकेर रहेको छ त? गीत, मुक्त, गजल, कथा, कविता के छ हजुरहरूभित्र लुकिरहेको प्रतिभा? त्यसलाई हामी बाहिर ल्याउने कोसिस गर्नेछौ। र मंगलबारको दिनमा भने तपाईँले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने तपाईँहरूको घर परिवारबाट टाढो रहनुभएको, जस्तै परदेशमा हुनुहुन्छ, आफ्नो घरबाट बाहिर पढ्नको लागि बस्नुभएको छ भने उहाँहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ। बिहिबारको दिनमा भने तपाईँलाई एकदमै मनपर्ने गीत आफ्नै आवाजमा गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने तपाईँले जुनसुकै गीतलाई पनि रोज्न सक्नुहुनेछ। हामीले तपाईँहरूको गीत रोज्नुहुन्छ भनेर हामीले दुई दिन राखेका छौं। तपाईँलाई मनपर्ने गीतहरू हामी बजाएर सुनाउनेछौ, साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शनिबारको दिनमा भने तपाईँहरूको लागि भनेर हामीले गाउँखाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँ आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663-5183 डायल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि आउन सक्नुहुनेछ। यति बेला भने एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ।

0: जुनसँग सार्वजनिक सुनेपछि पुनः स्वागत छ श्रोताहरूमित्र फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्कमा हामीसँग जोडिन सक्नुहुनेछ। यतिबेर पनि कोही साथी कल आइसक्नु उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: नमस्कार।
0: हजुर नमस्ते। नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँबाट नामै छैन। हजुरको पनि अलिक काटिरहेको छ मलाई, त्यही भएर हजुरको भोइस चिन्न अलिकति गाह्रो भयो कि जस्तो लाग्यो कि। हजुर
1: ठिकै छ, गाह्रो भएन भयो र साझालाई यति नै नभनिरहनु
0: ए नामै भन्नुहुन्न, उसो भए म आफै भनिदिन्छु। हजुर सरस्वती दिदी हुनुहुन्छ है?
1: ल ल हजुर सरस्वती दिदी नै हो।
0: अनि नभनौँ कि भनेको भन्नै पर्ने भयो नि त।
1: खोकीले मोर लाग्छ भएर निन्न भनिरहनु भनेर।
0: ए होइन त्यस्तो हुँदैन, कहिले काहीँ रुगा खोकी भनेको लाग्छ। तातो पानी खानु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है।
1: हस् हस्
0: हुन्छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: सुतिराखेको म त चौथारी एफएममा उसको घुमिराखेर अनि मजाले जसरी गीत गीतहरू भएको थियो सुनिरहेको भयो, निदाइछु भनेर भुस्छु।
0: ए एकदम मिठो गीत आउँदा आउँदा निदाउनु भएछ है?
1: निदाउँछु।
0: हुन्छ हुन्छ ठिकै छ, विषयवस्तुतिर राखौँ है।
1: हजुर हजुर ल।
0: हुन्छ आज भने गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ?
1: आज एम सरू भाइ र आशा जोशीको गीत सुन्नु पर्ला।
0: हुन्छ, एम सरू भाइको घाम लाग्यो घमाइलो होइन?
1: हजुर हजुर, त्योभन्दा अर्को चाहिँ छैन त्यो भाइको गीत।
0: खै मलाई थाहा भएको यही हो है, अर्को चाहिँ मलाई थाहा भएन। अर्को छ भने भन्नु होला है,
1: मलाई पनि थाहा।
0: हुन्छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: सम्झिनु पर्दा हजुरलाई, यति मिठो भयो प्रोग्राम चलाउने बहिनी।
0: हजुर धन्यवाद।
1: मित्र प्रमोद सरलाई
0: हजुर,
1: अनि हिजो अस्ति अनि त्यो बहिनीको नाम त नामै आउँदैन भनेको।
0: को बहिनी?
1: अस्ति प्रोग्राम चलाउने बहिनीको नाम
0: लिडिया। लिडिया
1: लिडिया बहिनीलाई
0: हजुर,
1: अनि साथीहरू थुप्रै छन् न भनिरहने है, आज सबैलाई सम्झाउँछु भन्ने।
0: हुन्छ, रेडियो चौतारी सुन्ने नसुन्ने हाम्रो सरस्वती दिदीले चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिन चाहनुहुन्छ है?
1: पहिला सम्झाउँछु, धेरै बोलो भने मलाई त्यस्तो खोज्नु पाएको।
0: हुन्छ दिदी, अहिलेलाई भने छुटौँ है त।
1: नमस्कार।
0: हुन्छ नमस्ते। हजुर उहाँ हुनुहुन्छ भाषुकबाट सरस्वती हुनुहुन्छ। श्रोता मित्र भने तपाईँको पालो है सुकिएको छ, 0665 5183 डायल गर्दै गर्नु होला अहिलेलाई भने। उहाँको रोजाइ चाहिँ हो साङ्गीतिक खुसीली।

0: हजुरहरू सुमधुर साङ्गीतिक प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता मित्र जहाँ के गर्दै हुनुहुन्छ फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ यति बेला भने कोही साथी कल्याण आइसक्नु उहाँलाई स्वागत गर्न चाहन्छु र नमस्ते
1: नमस्ते
0: नमस्ते दिदी के छ खबर
1: एकदम ठिक छ मेरो त अनि तपाईँको के छ
0: हजुर मेरो पनि एकदमै ठिकठाक छ पानी परिरहेको छ के गर्दै हुनुहुन्छ
1: पानी परिरहेको बेलामा सुत्दै रेडियो सुन्दै गर्नेछु है
0: सुत्दै रेडियो सुन्दै बस्नु भएको छ है कस्तो रमाइलो है
1: अब घाटमा जानु हो के रमाइलो हुन्थ्यो बहिनी के रमाइलो हुन्थ्यो
0: के गर्नु पानी परे पनि पानी नपरे पनि के गर्नु काम गर्नै परिहाल्यो बस्नु भयो पालेपछि होइन
1: त्यही त
0: अनि खाना त खानुभयो
1: खायो बहिनी तपाईँले खानुभयो
0: हजुर हाम्रो पनि खाना भइसक्यो म त खाना हतार हतार गरेर खाएर दिदीहरूसँग कुरा गर्न पर्यो नि भनेर दुःख हुँदै आएको
1: नि पर्यो नि बल बल्ल खुसी लाग्छ
0: हजुर हुन्छ दिदी विषय वस्तुतिर लागौ है
1: हुन्छ बहिनी आज मलाई राजु परिवारको दुरा डाँडे दाई भन्ने बजाइदिनु न है
0: राजु परिवारको दुरा डाँडे दाई माया मारे रे भन्देऊ मायालाई हो
1: हजुर हजुर
0: माया मारे त नभनौ होला हजुर हजुर हामीले गीतहरूलाई एकदमै माया गरेका हुन्छौँ अनि हामीलाई सुन्न मन लाग्छ बजाउन मन लाग्छ यस्तै रेडियोबाट गीत बजाइदिनुहुन्छ उहाँहरूलाई पनि एकदमै खुसी लाग्छ उहाँहरूको गीत बजाउँदाखेरि हामीले पनि एकदमै सम्मान गरेका हुन्छौँ गीत संगीतलाई हुन्छ दिदी यो गीत मार्फत कसलाई सम्झन चाहनुहुन्छ हजुर धन्यवाद
1: अनि हजुरलाई भित्र टेक्निसनमा बसेर साथ दिने हाम्रो प्रमोद भाइलाई
0: हजुर
1: अनि लिडिया बहिनीलाई आशा बहिनीलाई सीताराम भाइलाई अनि भर्खरै मात्रै आएर जाने सरस्वती बहिनीलाई
0: हजुर
1: अनि सुनिता बहिनीलाई अनि मुना बहिनीलाई सलिना बहिनीलाई आयतश्री बहिनीलाई कृष्ण भाइलाई कृष्ण गुरुङ भाइलाई अनि कस्तो सेवा परिवार बहिनीलाई शङ्कर भाइलाई अनि श्यामप्रसाद भाइलाई राम भाइलाई देव भाइलाई केकु छेत्री भाइलाई लक्ष्मीप्रसाद मिश्रलाई अनि अमसारु भाइलाई अनि तनिसारा बहिनीलाई र रेडियो सुनेर बस्ने अनि रेडियोमा कल गर्ने अनि म्यासेज गर्ने सबै सबैलाई भन्दै
0: नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो गाउँसरबाट सुषमा हुनुहुन्थ्यो श्रोता हामी चाहिँ अब भने तपाईँहरूको पात्र आइसकेको छ 0663 5183 डायल गर्दै गर्नु होला अहिलेलाई भने उहाँको रोजाएको यो साङ्गीतिक कोसेली

0: हजुर, समग्र सांगीतिक कोसिलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समय हुनुहुन्छ भने कल गर्न सक्नुहुन्छ र हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला पनि कोही साथी कल आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्ते, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: उदयराज पोखरेल बोल्दैछु।
0: उदयराज भन्नुभयो है?
1: उदयराज पोखरेल।
0: हजुर, के छ राइनस्तिरको खबर सुनाउनुहोस्।
1: राइनस्तिरको खबर अहिले तत्कालको निम्ति पानी परिरहेको छ, झरी परिरहेको छ, जनजीवन अलिक प्रभावित भइरहेको छ।
0: हजुर,
1: वर्षाको कारणले मान्छेहरू कामकाज गर्न पाएका छैन। सबै मान्छे आफ्नो घरमा हुनुहुन्छ। अवस्था अहिलेको तत्कालको यही नै छ। म चाहिँ अहिले त्यस्तै बसिरहेको छु। कार्यक्रम मैले सुनेको छैन। अहिले भर्खर मलाई भान्जा प्रमोद अधिकारी भान्जाले फोन गर्नुभएको थियो। त्यसपछि म चाहिँ लाइभमा आउन सकिनँ, अहिले नेट छैन, त्यो भएर म लाइभमा चाहिँ आउन सकिनँ।
0: हजुर, ठिकै छ। हजुरलाई जुन माध्यमबाट सुन्न सहज हुन्छ भने सुनिदिनु होला, नभए कार्यक्रम आउँछ भन्ने हजुरलाई थाहा छ। कार्यक्रममा सहभागी भइदिनु हुन्छ, एकदमै धेरै खुसी लाग्छ। हुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौ है। आज भने गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ
1: भनेपछि?
0: हजुर हजुर, हामी गीत बजाउँछौ, हजुरलाई मन पर्ने गीत भन्नु होला, हामी यहाँबाट बजाउँछौ है त। लोकगीत, आधुनिक गीत, जुनसुकै गीत पनि रोज्न सक्नुहुनेछ, नेपाली गीत हुन पर्यो है फेरि।
1: जीवन शर्माको चाहिँ, जीवन शर्माको जुनसुकै गीत बजाइदिएर पनि हुन्छ।
0: जीवन शर्माको जुनसुकै गीत बजाए पनि हुन्छ।
1: हजुर हजुर, हुन्छ हुन्छ।
0: जीवन शर्मा भन्नुभयो है?
1: जीवन शर्मा उहाँ जनप्रिय कलाकार हुनुहुन्छ होइन?
0: हजुर हजुर,
1: जनवादी कलाकार। उहाँको गीत सबैले रुचाउने गर्नुहुन्छ नेपाली मनहरूले,
0: हुनाले
1: उहाँको गीतको लागि चाहिँ मैले फरमाइस गरे।
0: हुन्छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: मेरो साथीहरू धेरै हुनुहुन्छ, त्यसमध्येमा एकजना रामदेव भट्ट हुनुहुन्छ, उहाँ असाध्यै मेरो मिल्ने साथी।
0: हजुर,
1: अनि त्यसपछि अरू धेरै हुनुहुन्छ।
0: हजुर,
1: धेरै नै हुन्छ, म सबैजनाको नाम त कसरी लिउँ, धेरैलाई मैले सम्झिन चाहन्छु।
0: हुन्छ, धेरैजनाको नाम लिन चाहनु भएन, तर मनबाट सबैजनालाई सम्झना गरिरहनु भएको छ है। हुन्छ, अहिलेलाई भने छुटौँ है त।
1: हस्
0: हुन्छ, नमस्ते बाबा है। हजुर, उहाँ हुनुहुन्थ्यो राइनसबाट, उदयराज हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँको पालो आइसकेको छ, 0663-5183 डायल गर्न सक्नुहुनेछ। अहिलेभरि उहाँको रोजाएको यो साङ्गीतिक कोसेली।

0: हजुर, यस मधुर सांगीतिक कसिलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू। यदि फुर्सदमा हुनुहुन्छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते दिदी, कञ्चन हुन्छ?
0: हजुर नमस्ते, एकदमै ठिकठाक छ। के छ हजुरको खबर?
1: मेरो पनि एकदम ठिकठाकै भन्नु पर्यो।
0: के गर्दै हुनुहुन्छ यति बेला?
1: यतिकै बस्छ बसाइ
0: पानी परेको छ, सुत्दै हुनुहुन्छ क्या?
1: होइन नि।
0: होइन है, के गर्दै हुनुहुन्छ त?
1: बसिरहेको नि, गफ लाएर।
0: ए, गफ लाएर बस्नु भएको छ?
1: कता भन्नु न हजुरसँग।
0: के ठिक छ त? हुन्छ, विषयवस्तुतिर लागौँ है।
1: हस्,
0: परिचय पनि नगरौँ क्या हो?
1: खै, परिचय त अलिक पछितिर गरे नि हुन्छ होला नि।
0: पछितिर गर्ने? मलाई त आजै गर्न मन लागेको थियो।
1: आज परिचय गरेर भोलि पछि चिन्नु भयो नि, के गर्ने हो त?
0: ए, त्यस्तो हुन्छ, ठिकै छ। हुन्छ ठिकै छ, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? आज भने गीत रोज्ने दिन हो।
1: अब गीत रोज्ने दिनका हो?
0: हजुर,
1: मलाई आज ब्याहुली बनाएर लान्छु भन्छ, बौला बनाएर छोड्यो भन्ने गीतै बजाइदिनु ल।
0: त्यस्तो त होइन होला, बेहुला बनाउँछु भन्थ्यो, बेहुली बहुला बनाएर गयो होला। प्रमोद अधिकारी भन्दैन
1: हजुर हजुर, त्यही भएर प्रमोद राईले बजाइदिनु हुन्छ नि त।
0: त्यही
1: भएर यस्तो झलक्क याद आयो, त्यही भएर प्रमोद राईको गीत बजाइदिनु भनेको नि।
0: हुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। यो गीत मार्फत कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरको लागि र टेक्निसियन हुनुभएको दाजुको लागि र रेडियो चौतारी होल टिमको लागि, मेरो घर परिवारको लागि र अघि आउने सरस्वती दिदीको लागि र गाउँ सरबाट आउने कृष्ण दिदीको लागि।
0: हजुर,
1: अनि साथीहरू त धेरै हुनुहुन्छ, कसैले पनि बुझेको छैन, सम्पूर्णलाई काम सम्झिरहेको छु भन्दै बिदा हुन्छु। हस् त, नमस्ते, बाबाई।
0: हुन्छ, नमस्ते, बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट, विनिता हुनुहुन्थ्यो। श्रोता मित्र, अब भने तपाईँको पालो आइसकेको छ, 0465183 डायल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भने उहाँको रोजाएको यो साङ्गीतिक प्रसिद्धि।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो,
2: हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कष्ट ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
5: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
7: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर, तपाईँको एक साथ र भर पर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर, लमजुङ।
9: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
10: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
10: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
11: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
12: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने, विचार गरेको छस्?
13: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक, गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
12: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनै फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
13: कर्पोरेश्वर फर्निचर, के के पाइन्छ त्यहाँ?
12: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
5: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: कर्पुरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चोक लम्सु, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
5: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर फर्निचर। सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
14: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि। शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
5: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
14: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
15: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
5: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, विशेषहर 8, लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98449939347।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465424 र 98467915।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हजुर, यो सुमधुर सांगीतिक सिली र व्यापारिक विश्रामपछि पुनः स्वागत छ। यति बेला भने कोही साथी कल गर्न आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
2: हेलो, नमस्कार दिपाजी। नमस्कार।
1: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: लमजुङदेखि आइतिसे तामाङ बोल्दैछु
1: है। ए, लमजुङबाट आइतसरी हुनुहुन्छ है, खुदीबाट?
2: हजुर हजुर।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु है। हजुरहरूलाई कस्तो छ नि?
1: हजुर हामी पनि एकदमै ठिकठाक छौँ है त। के गर्दै हुनुहुन्छ यति बेला, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: कार्यक्रम सुन्दैछु, एकदम मुसुलधारे पानी आएको छ है,
1: पानी एकदमै ठुलो परेको छ है।
2: हजुर
1: हजुर हजुर, सुन्छ, पानी एकदमै ठुलो परेको छ, भित्र बस्नु होला, सतर्कता हुनु होला है, सुरक्षित ठाउँमा बस्नु होला, आफू र आफ्नो परिवारको ख्याल गर्नु होला है त।
2: हुन्छ,
1: ठिकै छ, विषयवस्तुतिर लागौ है।
2: हुन्छ, मलाई चाहिँ लक्ष्मी न्यौ पानीको रिबन छोटो छ भन्ने।
1: रिबन छोटो छ रहेछ, पिराती कर्मै फोटो छ, रिबन छोटो छ रहेछ, कर्मै फोटो छ होइन? सुन्छ, यो गीतमा आफत को कसलाई सम्झन चाहनुहुन्छ?
2: हजुर फर्स्ट अफ अल हजुरको लागि
1: हजुर धन्यवाद।
2: मित्रको लागि अनि चौतरी हो, चौतरी एफएम हो तिनको लागि, अनि अघि आउने पछि आउने सबै सबै साथी भाइको लागि भन्न चाहन्छु है।
1: सुन्छ, अहिलेलाई भने छुटौ है त।
2: सुन्छ
1: सुन्छ, नमस्ते बाबाई।
2: नमस्कार
1: बाई। होइन के हो, चिन्नु? म त अर्कै स्वर गरेर बोले पनि चिनिदिन्छु कि फेरि। भए पनि तपाईँको मुखबाट नाम सुनाऊ भनेर। हुन्छ ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, विषय वस्तुतिर लाग्यो है त। तपाईँ चाहिँ एकदमै लक्की हुनुहुन्छ, आज गीत रोज्नै नपर्ने भयो। हाम्रो आइतसरीजीले भर्खरै मात्र एउटा रिबन छोटो छ रहेछ भन्ने गीत रोज्नु भएको छ, हजुरले चाहिँ त्यही गीतलाई समर्थन गर्न पर्ने हुन्छ, किनभने उहाँले रोजेको गीत नबजाइकन फेरि हजुरले रोजेको गीत बजाउन हामीलाई पनि अलिकति असहज हुन्छ, त्यस कारणले गर्दा हजुरले त्यही गीतमा समर्थन गर्नुहोला है। हुन्छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ? हजुर धन्यवाद।
3: प्रमोद हुनुहुन्छ कि अरू कोही?
1: हजुर हजुर, प्रमोद हुनुहुन्छ।
3: उहाँलाई अनि चौतरी हो तिमीलाई र साथीहरू सम्पूर्णलाई बिर्सेको छैन, सम्झिरहेको छु, र झरी परेको कारणले गर्दाखेरि म धेरै नाम दिन सक्दिनँ। सबै राम्रोसँग बस्नु होला, घरमै पनि घरमै बसेपछि सम्पूर्ण साथीहरू घरमै बस्नु होला भन्ने बिदा।
1: सुन्छ, अहिलेलाई पनि छुटो है त। नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट, श्याम प्रसाद हुनुहुन्थ्यो, श्रोता मित्र तपाईँहरू पनि हामीसँग जोडिन सक्नुहुनेछ, गीत रोज्न सक्नुहुनेछ, गीत मार्फत साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ। अहिलेलाई पनि उहाँको रुजाएको यो सांगीतिक कोसिली।

0: कार्यक्रम सुनिरहनु भएको छ है? हजुर, मेरो पनि एकदमै ठिक ठाक छ। आज स्कुल बिदा छ है? स्कुल बिदा भएर कार्यक्रम सुन्दै कार्यक्रममा फोन गर्नुभयो। हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद। अर्को दिन पनि छुट्टीको दिनमा फोन गर्नु होला, हामीलाई नबिर्सनु होला है त। हुन्छ, आज भने गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ पल्लवजी? हजुर, नेपाली गीत जुन रोजे पनि पाइन्छ, हिन्दी रोज्न पाइएन। हजुर, नेपाली चाहिँ जुन पनि पाइयो। मन बिनाको धन ठुलो कि धन बिनाको मन हो? हुन्छ, यो गीत मार्फत को कुरा सम्झन चाहनुहुन्छ?
1: म यो गीतबाट यो गीतका गायकहरूलाई सम्झन चाहन्छु।
0: गीतको गायक सर्जकहरूलाई सम्झन चाहनुहुन्छ है? हुन्छ, अहिलेलाई भने छुटौँ है त।
1: हुन्छ,
0: हजुर हुन्छ, नमस्ते, बाई। हजुर, उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट पल्लव हुनुहुन्थ्यो श्रोता हामी छ। आजलाई पनि हामीलाई समयले नेटवर्क काटिसकेको छ, अब भने हामी कुनै पनि साथीहरूको कल लाइन लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भाचुकबाट सरस्वती हुनुहुन्थ्यो, गाउँसरबाट सुषमा हुनुहुन्थ्यो, राइनसबाट उदयराज हुनुहुन्थ्यो, बेसी सहरबाट विनिता हुनुहुन्थ्यो, खुदीबाट आइतसरी हुनुहुन्थ्यो, नयाँ गाउँबाट श्याम प्रसाद र बेसी सहरबाट पल्लव हुनुहुन्थ्यो। र हामीलाई फेसबुक पेजमा फेसबुक लाइभमा कमेन्ट गर्नुभएको छ जीवन मगरले, गुड मर्निङ नमस्ते हजुर भन्नुभएको छ। हजुर, गुड मर्निङ नमस्ते, सुन्दैछु है प्रोग्राम लाइभबाट, सो आई मिस यु माई अल फ्रेन्ड भन्नुभएको छ। सबैजनालाई सम्झिनु भएको छ, अहिले चाहिँ लमजुङमा हुनुहुँदो रहेछ, हामीले पनि हजुरलाई सम्झिरहेका छौँ, हजुरले कमेन्ट गरिरहनु भएको छ, देखिरहेका छौँ हामीले। र एम सरूले नमस्ते झोले है भन्नुभएको छ। हजुर, नमस्ते झोले दाई, के छ खबर? अनि नानी माईले हेलो नमस्ते, मनी आउनुपर्छ कि क्या हो भन्नुभएको छ आज। हुन्छ, हजुरलाई धेरै धेरै वेलकम छ हाम्रो रेडियो चौतारीमा, आउनुहोला, माया नमार्नुहोला, सम्झिनुहोला, हामीलाई फोन गरेर पनि साथ दिनुभएको थियो। सबैजनालाई एकदमै हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै प्राविधिक कक्षबाट साथ दिनुहुने प्रमोद अधिकारीलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुत म भगवती पनि बिदा हुन चाहन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला, नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि
1: बहिनी।
2: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको
3: बीच कूटनैतिक सम्बन्ध स्थापना 187 देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार। इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी, कृषि योग्य जमीनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेट तर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ़दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाले सतर्कता तह पार गरेका छन्। भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह भन्दा माथि गएको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह भन्दा माथि पुगेको छ। निरन्तर वर्षा कारण रोशी नदीमा समेत बहाव बढ़ेर कोशी नदीमा समेत बहाव बढ़ेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ़दो क्रममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढ़ीको उच्च जोखिम छ। महाशाखाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र सड़क छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई ठाउँमा निकै ठूलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ़न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदीमा जलसतह बढ़ेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न भन्दै माइकिङ गर्दै हिँडेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण सड़क कटान भई राजमार्ग अवरूद्ध भएपछि संचालनमा ल्याएको नयाँ ट्रकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँसिने त्रास बढ़ेको छ। लगातारको वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। मुख्य सड़क मानिने त्रिभुवन राजपथ काठमाडौँ नौबिसे हेटौँडा एकतर्फी मात्रै सञ्चालनमा छ। लगातारको वर्षाका कारण मौसम प्रतिकूल बन्दा आन्तरिक हवाई उडान समेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द छन् भने केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका विमानस्थलले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदाय आएको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। उहाँले भोटेकोशी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाई छ। जलवायु न्याय सेवा, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनैतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ। राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा आसिपाला मुसाभीले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरको हस्ताक्षर गर्नुभयो। हस्ताक्षर अघि दुई देशका परराष्ट्र मन्त्री बीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङसँग साइडलाइन द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ। राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपस हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनचाँदीको भाव सामान्य घट्यो, द्वन्दका कारण काँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलस्तर बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार अनि हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले घटेर 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,79,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायल बीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमीन मध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसैगरी गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यति बेला गाजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रूखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमीन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सुटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले सम चरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै काश्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरूष कराएको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले काश्य जितेका छन्। खेलकै अर्को प्रसंगमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। कृष्ण बिरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: कृषि मन्त्र नार्क सँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर
1: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको।
4: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
1: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्चुनिटी फण्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्। बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
4: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
1: थप जानकारीको लागि 9854-03-31 वा 97-685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
4: अवसर सँगै अघि बढ्दै
1: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
5: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
5: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
4: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
5: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
5: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।
6: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
7: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
6: ए हो र, के पाइन्छ?
7: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: एस नमस्ते थकाली किचन एन्ड पब स्टोरमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरु, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आठखेर ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन, कीर्तन, स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्यवादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्यवादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरी साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गेखोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98400067787।
4: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
5: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
5: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
4: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
5: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
6: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
7: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
8: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
9: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
8: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
10: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 98462 49129 र 98462 51091।
11: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा ड्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
10: सीबेस तथा बिउबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 9842618202 र 9840319799
10: सीबीएस तथा बिउबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
12: अब जापान ट्राई होइन

0: मिलन्छु।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: सुन है, आज डाँडागारी युवा समूहका आदिवासीको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
3: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
4: अनि जो नाचे पनि नाच्ने त हो नि, तै नाच्न त त्यसो भए भाइ भयो तै नाच, अब अहिले भनिन्छ म तै नाच, तै नाच के यसो मात्र?
2: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरूको नाच्छ, अब यही अनुसार चाहिँ अब साँझ हुनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै आउनु हुन्छ, ठिक छ नि? ठिक छ होइन, ठिक छ।
5: दिलमा आएर म नाच्नु पर्ने,

0: ल शालिन राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौ। ल हेरे दिनमा आएर फोन जाने लस्करे म पनि लागे
1: हल्ला नगर।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 98560445। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मसी भइदिनु।
3: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
5: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तोलै थर्किने गरी हाँस्ने का, हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
5: ताल बाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ, प्रोप्राइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेडसर टाढैको सायद हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ, हाम्रो पनि आईडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ, सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनै फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चौक लमजुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
7: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
8: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि, शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
7: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
8: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
9: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
10: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाईफाई तथा शान्त वातावरणमा बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847769015।
4: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। लमजुङ सहित देशका धेरै ठाउँमा वर्षा भइरहेको प्रसंगबाट अबको 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमवेद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सी आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि

बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापे प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापे प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमसम्म सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना रहेको छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रको प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। धादिङको कृष्णभीर, परिवाभीर, ज्यामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नआएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध छ। आज बिहान रोशी गाउँपालिका 7 400 बेसी र रोशी 8 गिन्दीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोकै कारण काठमाण्डु हेटोडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। दिउँसो सड़क खुल्ला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकोले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। लगातारको वर्षाको कारण मौसम प्रतिकूल बन्दा आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द भएका छन्। केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका छन्। अन्तर्राष्ट्रिय उडानहरू भइरहे पनि आन्तरिक उडान नियमित हुन सकेको छैन। देशभर लगायत काठमाण्डु उपत्यका र विमानस्थल क्षेत्रमा लगातार वर्षा भइरहेकोले भिजिबिलिटी कम भएको छ। पोखरा विमानस्थलमा पनि भिजिबिलिटी कम भएपछि उडानहरू रद्द भएका छन्। मौसम प्रतिकूल हुँदा विशेष गरी पर्वतीय तथा दुर्गम गन्तव्यतर्फका उडानमा ढिलाइ वा रद्द हुन सक्ने भएकोले यात्रुलाई सम्बन्धित वायु सेवा कम्पनीसँग उडानको पछिल्लो अवस्था बुझेर मात्रै विमानस्थल जान विमानस्थलको आग्रह छ। गएको बुधबार रातीदेखि लगातार भइरहेको वर्षाका कारण मनाङको राँधी सार्क्यू 33 केवी विद्युत लाइनमा प्राविधिक समस्या आएको छ। नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले सूचना जारी गर्दै लाइनमा आएको समस्या समाधानका लागि खोजी तथा मरमत कार्य भइरहेको जनाएको छ। प्राधिकरणका अनुसार मरमत कार्य जारी रहेकोले जुनसुकै बेला विद्युत सेवा सञ्चालन हुन सक्ने जानकारी गराइएको छ। विद्युत सेवा अवरूद्ध हुँदा ग्राहक वर्गमा परेको असुविधाप्रति मनाङ वितरण केन्द्रले क्षमा याचना समेत गरेको छ। वर्षाका कारण विद्युत लाइनमा समस्या आएपछि मनाङका विभिन्न क्षेत्रमा विद्युत सेवा पटक पटक प्रभावित बन्दै गएको छ। प्राधिकरणले प्राविधिक टोली परिचालन गरी समस्या पहिचान तथा मरमतको काम अघि बढ़ाएको छ। लमजुङको मर्स्याङती गाउँपालिका 9 पाँचोक टोल नम्बर 6 क्रियाशील श्रीदेवी सामाजिक परिवार आमा समूहले भोटेकोशी र त्रिशोली नदीको विनाशकारी बाढ़ीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ। ग्रामीण भेगमा संगठित आमाहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो समूहबाट कुल 15,000 रूपियाँ आर्थिक सहयोग जुटाएका हुन्। प्राकृतिक विपत्तिको यस कठिन घड़ीमा पीड़ितहरूको तत्कालीन आवश्यकता र संकट व्यवस्थापनमा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यका साथ आमा समूहले आफ्नो सदस्यहरूबाट स्वैच्छिक रूपमा रकम संकलन गरेको थियो। समूहले रकम
संकलन गरेको उक्त सहयोग आधिकारिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकिएको जनाएको छ। बाढ़ीका कारण ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दै आमा समूहले घरबार विहीन भई पीड़ामा परेका सम्पूर्ण प्रभावित परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। भारी वर्षा र हुरी बतासको सम्भावना रहेकोले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको हो। भित्राउन तयार भएको धान केही दिन पर्खेर मात्रै काट्न, काटेर भित्राउन बाँकी धानलाई हावा खेल्ने स्थानमा राख्न तथा धान खेतमा जमेको पानी निकासका लागि आवश्यक प्रबन्ध गर्न विभागले किसानलाई सूचित गरेको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न समेत आग्रह गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तत्काल भाँचेर ओतमा राख्न वा हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। गोठ तथा खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न तथा पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्न कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने बुलेटिनका आधारमा किसानलाई आवश्यक सूचना तथा सन्देश प्रवाह गरिने केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङको रायनाश नगरपालिकामा नगर कार्य समितिको नेतृत्व चयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। आन्तरिक सांगठनिक सरगर्मी र सघन छलफलका बीच आपसी सहमतिमा नूरराज कडरिया रायनाश नगर कार्य समितिको सभापति पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। उडा अधिवेशनहरू सम्पन्न भएसँगै शुरू भएको नगर अधिवेशनमा अग्रज नेताहरू र स्थानीय प्रतिनिधिहरूको लामो संवादपछि कडरियालाई नगरको सर्वोच्च सांगठनिक कमाण्ड सुम्पने निर्णय भएको हो। यसअघि जिल्लाका अन्य पालिकाहरूमा नयाँ कार्य समिति चयन भइसकेको र रायनाशमा केही आन्तरिक समझदारी जुट्न बाँकी रहेकोमा अन्तत चुनाव नगरी आपसी समझदारी र सौहार्दपूर्ण वातावरणमा नयाँ कार्य समिति टुंगिएको छ। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित निसिनमा रहेको कोरोग स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको सामान्य लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए। रोहित पौडेलले अभिजित 33 तथा दिपेन्द्र सिंह ऐरीले 15 रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका लागि फैसल सिनो जादाले सर्वाधिक 33 रन बनाए। नजीबुल्लाह जादरानले 30 तथा नंगिलिया खरोटेले 17 रन बनाए। नेपालका लागि कुशल भुर्तेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। नेपाल समूह एमा अफगानिस्तान र जापानसँग रहेको छ। बिहिबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो। नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्ने क्वार्टर फाइनलमा नेपालले भारत वा श्रीलंका मध्ये एक टोलीको सामना गर्नेछ। यसअघिको एसियन गेम्समा पनि नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। हवस् त यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
4: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है। कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पोरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोपाइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
6: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर। फर्निचर दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
7: त्यसको लागि त गलेगाउँ होटल छँदै छ नि।
8: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
6: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
8: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
6: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
9: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, विशेषहर 8, लक्ष्मी नारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोपाइटर ओम प्रकाश गुरुङ। सम्पर्क फोन नम्बर 98449939347।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560454001 र 98261737799।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको सञ्चालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइ सभा हुने मिति, समय र स्थान।
3: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार, मर्स्याङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
1: गोपाल परियार, सचिव संचालक समिति। निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
4: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर। स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 0665-20-004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
5: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुटुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
4: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
6: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410614454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456564।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
4: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्षा

0: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
1: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465244 र 98467915।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोपाइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665204703, मोबाइल नम्बर 98461080025।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
5: सुन्नु, पटौले त पुगेर आयो तर घर पुग्न अझै 3-4 दिनको बाटो छ। सबै साथीहरूले पनि छोडेर गइसके। मलाई त कस्तो डर पो लागिरहेको छ त।
6: के माइले, यत्रो वनको बाटो, डर त मलाई पनि लागिरहेको छ नि। त्यही पनि कोही आउँछ कि? एकछिन बाटो हेरौँ न है।
7: दाजे, बगा लगाएको छन् क्या हो? खुदेरी पर्ला क्यारियो
8: क्यारियो र अब जाने गइसके। अब एउटा राम्रै छुट्टी भेट्थ्यो त, बाटोमा सँगै हिँड्ने हुन्थ्यो।
7: ल, पाइला चालौ
8: चालौ चालौ चालौ।

0: अहिले दिउँसोको 3 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: Journeys into the heart of global events
3: and voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाण्ड उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिए अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बूढ़ी गण्डकी, मर्स्याङदी, मोदी, माथि, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधको सीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी कुड्न सकिरहेका छैनन्। नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका 4 धारापानीमा सड़क भाँचिएपछि अवरूद्ध छ। त्यस्तै इच्छाकामना गाउँपालिका 5 सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छाकामना 5 कै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैगरी नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला, नाम्सी पुल 15 किलो 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका 6 जरेखेत र थाक्रे गाउँपालिका 2 कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर, सिमलधारा, धारापानी, नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको 2 ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी स्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्रयाक खोलेर गएको असोज एक गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्रयाकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्रयाकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाडौँमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 MW क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 को महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा संचालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड़ 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंक सहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंक सहित दोस्रो र इण्डोनेसिया 44.63 अंक सहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंक सहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्याङ्कन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप ज्वराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदोन दाउद जई, अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल गुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भयो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णवीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
7: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
8: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
7: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
8: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
7: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले, आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाह्री जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोपाइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98271177782 र 98467442445।
10: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
12: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
13: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
14: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
13: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
14: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
13: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
15: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 13 चोक लम्सुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
15: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
17: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
15: एकाइस सभा हुने मिति, समय र स्थान:
17: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू, खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे, लम्जुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार मर्सेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे, भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू, इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे, स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ, इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे, स्थान हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट: संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakus.com.nb मा हेर्नुहोला।
12: गोपाल परियार, सचिव संचालक समिति। निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
18: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर, स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 066-520-004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गान आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
13: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
18: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
19: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्सङ्ती गाउँपालिका 1 र 2, पोचोको घन पोखरा, लम्जुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा, लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
3: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको।

0: रेबी भाँडा पसलमा तामा पितल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
1: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
0: डोको थुन्से नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
1: एक माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टील तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
0: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर माया देवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9746407065।
2: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 9842-49129 र 9841-52091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840-98-911।
7: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ।

0: भोटेवाडा तमुह आमा समूहको भवन पैरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालोको सभाहल बेसी सहर 7 लमजुङ इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभाहल बेसी सहर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला
1: गोपाल परियार सचिव संचालक समिति
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
3: entertaining the nation.

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोश हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
2: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9845656604
3: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
4: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त म पनि त्यतै जाने भएँ।
6: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
7: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98635 52615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
10: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
11: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
10: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
11: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
10: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
11: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
10: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ।
11: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
12: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
10: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
12: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
10: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
12: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
10: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
12: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652 40335, 06652 40375, मोबाइल नम्बर 98560 45 40।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भुसुरी स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र के पाइन्छ
5: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष्य फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
7: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 066-520-427 मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015
8: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइँदैन
9: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
8: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
9: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गेखोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816085520, 9806066162 र 0665231381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।
6: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरि साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
7: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
6: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
7: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
6: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
8: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर, क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647245।
9: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौ।
11: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसीसहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856607279।
12: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
13: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
12: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि
13: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ

0: तपाईका रेडीमेड किचन रैक साथै जाल ढोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका शीशाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: कर्पुरेश्वर सिसा पसल बेसी शहर नगरपालिका 8 सेरा चोक लमसुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 066-520-522 मोबाइल नम्बर 98-650-56-719
0: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर। तपाईको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लमजुङ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एकांचा बालाई भनी कन पारी गाउँमा हात माग्ने चाहिँ जानै पर्थ्यो.
1: ओके दाजु, मैले त्यही कुरा भन्नु हो.

0: हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाई सभा हुने मिति, समय र स्थान:
1: मुख्य कार्यालय बेसी सहर 2083 6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान: जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र, खुदी बजार: मिति 2083 6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहाल खुदी बजार, मर्स्याङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार: भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083 6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान: हातेमालोको सभाहल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान: हातेमालो साकोसको सभाहल बेसी सहर 7 लमजुङ। नोट: संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति। निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
3: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर: स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 0665020004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुटुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
3: निशुल्क जाँच हुने दिन र समय: यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665020004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665020004।
5: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
0: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
3: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
6: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
4: डोको, थुन्से, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
6: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै, प्रोप्राइटर मायादेवी आचार्य, सम्पर्क नम्बर 98607-48-59 र 97464-7065।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरु, नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665-20-903, मोबाइल नम्बर 98461-80-25।
9: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
10: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
11: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
12: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
11: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो। वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइस सभा हुने मिति, समय र स्थान:
3: मुख्य कार्यालय बेसी शहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी शहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू, खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे, लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार, मसङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू, भोटेवडा सेवा केन्द्र सिउँडीबार, भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे, भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू, इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे, स्थान हातेमालोको सभा हल बेसी शहर 7 लमजुङ, इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे, स्थान हातेमालो साकोसको सभा हल बेसी शहर 7 लमजुङ। नोट: संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
4: गोपाल परियार, सचिव संचालक समिति। निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
5: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर, स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 0665020004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्गा हुने, हतालिने, मुटुको ढुटुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको

0: पन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
2: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410161454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456564।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई

0: कार्यक्रममा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
2: भोलि र पश्चिम लुम्बिनी प्रदेश, पण्डाकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने यसको प्रभाव अलिकति कम हुने देखिन्छ।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध। चाँप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
0: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत। T20 वरियतामा नेपाल 14 स्थानमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा मौसम, जनजीवन र सड़क अवस्था बारेका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने, त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ जाने मौसमविदले बताएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको हो। आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने अनुमान छ र मौसममा सुधार आउने सम्भावना छ। पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। हिजो अस्तिदेखि नै निरन्तर परेको पानीले जनजीवन भने प्रभावित बनाएको छ। अहिले पनि पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न, नदी तटीय क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। हल्का वर्षासँगै हिमपात पनि भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। आज राति, भोलि र पर्सिसम्मको थप मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले मौसम पूर्वानुमान महाशाखाका मौसमविद

0: दाहालसँग कुराकानी गर्नु भएको छ।
1: आज रातिलाई पनि त्यसको जुन धेरै जस्तो स्थान छ त्यहाँ मध्यमसम्मको वर्षाको सम्भावना देखाएको छ। क्रमशः रूपमा पूर्वतिर चाहिँ अलिक हल्का मात्र वर्षा भएको छ र पूर्वतिरबाट बिस्तारै अलिकति यसको प्रभाव अलिक कम हुँदै हो त्यो पश्चिमतिर सर्ने क्रममा रहेको छ। त्यस कारणले आजको लागि चाहिँ विशेष गरी यो बागमती प्रदेशको पनि पश्चिमी भेग अनि साथसाथै श्री लुम्बिनी गण्डकी प्रदेश कर्णाली प्रदेश यो क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुने र थोरै स्थानहरूमा चाहिँ अब धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ र यो प्रणाली चाहिँ बिस्तारै पश्चिमतिरै यसले अलिकति प्रभाव बढी पार्ने भएकोले भोलि र पर्सिको लागि पनि यो लुम्बिनी प्रदेश रहेको छ गण्डकी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ भोलि र पर्सिको लागि।
0: पानी अझै ठूलो पर्ने त्यसको प्रभाव अझ बढी देखिने भन्ने खालको कुराहरू पनि आइरहेको छ। बाहिरका यी कुराहरूमा कतिको सत्यता छ?
1: स्वतन्त्र व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि अब अलिकति एकदम धेरै वर्षा हुन सक्ने अझै पनि चाहिँ वर्षा हुन धेरै ठूलो हुने भन्ने आइरहेको छ। खासमा त्यसले त्रसित बनाउने भन्दा पनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अवस्था अब आजकै जस्तो रहने भोलि र पर्सिलाई पनि भारी वर्षासम्म हुन सक्ने सम्भावना धेरै जसो स्थानमा छ। विशेष त यो जुन मध्य भूभाग छ नेपालको त्योबाट चाहिँ अलिक पश्चिमतिर गण्डकी र लुम्बिनी प्रदेशमा अलिकति बढी प्रभाव पर्ने देखिन्छ। साथसाथै सुदूरपश्चिम प्रदेशको पनि यो तराई क्षेत्रतिर अनि कर्णाली प्रदेशतिर पनि अलिकति प्रभाव बढी पर्ने देखिन्छ। यद्यपि ती क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना धेरै रहे पनि एकदम त्रसित हुन भन्दा पनि सतर्कता अपनाउनु पर्ने अवस्था चाहिँ रहेको छ।
0: जसरी यहाँले पूर्वी क्षेत्रमा क्रमशः सुधार उन्मुख देखिन्छ भन्नुभयो, त्यो हिसाबले ठ्याक्कै प्रदेशगत रूपमा कहाँसम्मको मौसम चाहिँ सफा देखिने अर्थात अलिक कम प्रभावित भएको देखिने छ?
1: पूर्वी क्षेत्रमा अब प्रभाव नपर्ने भन्दा प्रभाव अलिकति कम पर्ने खालको चाहिँ छ र जुन कोशी प्रदेश अनि यो बागमती प्रदेश र मधेस प्रदेशमा चाहिँ यहाँको अब धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ भने भारी वर्षा चाहिँ अलिकति हिजो आजको भन्दा अलिकति कम हुने सम्भावना छ। यद्यपि अब थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भने चाहिँ कायमै रहन्छ।
0: यसको बीचमा चट्याङ हुरी बतास र बाढीको प्रभाव पनि उत्तिकै रहन्छ। यहाँको अध्ययनका आधारमा त्यसको प्रभाव कस्तो पर्ने देखिन्छ?
1: पक्कै पनि अहिले यति बेला पनि चाहिँ अब धेरै जस्तो स्थानमा वर्षा हुँदाखेरि पनि मजाले हावाहुरी सहित नै वर्षा भइरहेको छ र साथसाथै चट्याङ पनि भइरहेको छ। तर अरू बेलाको जुन यो प्री मनसुनमा हुने जस्तो भन्दा चाहिँ अहिले चट्याङको सम्भावना रहे पनि अलिकति कम सम्भावना रहन्छ।
0: 11 गतेदेखि नै यो मौसमको प्रभाव हट्दै जाने हो या हट्ने नै हो? ठ्याक्कै मौसममा सुधार कहिले आउला?
1: हजुर, 11 गतेबाट मौसममा यो एकदम प्रिय प्रणाली हट्ने भन्दा पनि बिस्तारै सुधार आउँदै जाने हो। खासमा आइतबारबाट एकैचोटि हट्ने जस्तो चाहिँ देखिनँ, बिस्तारै यो पूर्वबाट चाहिँ क्रमशः रूपमा प्रभाव कम हुँदै हुन्थ्यो अनि चाहिँ बाहिरिने जस्तो देखिन्छ। यति बेला चाहिँ अब देशको धेरै जस्तो ठाउँहरूमा वर्षा भइरहेको अवस्था छ। विशेष गरी चाहिँ भारी वर्षा हुन सक्ने क्षेत्रहरू अथवा सम्भावित क्षेत्रहरू हामीले चाहिँ मौसम पूर्वानुमान भनेका क्षेत्रहरूमा चाहिँ भारी वर्षाको सम्भावना रहेको हो र त्यही क्षेत्रहरूमा चाहिँ बाढी पहिरो छ र यो जुन खोला छेउछाउमा बस्नुहुनेहरूलाई चाहिँ एकदम सतर्कता अपनाउनु हुन र साथसाथै अहिले हिमाली क्षेत्रहरूमा पनि भारी हिमपातको सम्भावना वर्षाको सम्भावना रहेकोले चाहिँ जुन हिमाली क्षेत्रमा हुनुहुनेहरूले पनि सतर्कता अपनाउने र अब आगामी एक दुई दिनमा त्यस्तो अति आवश्यक परी यात्रा नगर्ने र जुन हिमाली क्षेत्रमा पर्वतारोहण गर्नेहरू टुरिस्टहरू हुनुहुन्छ उहाँहरूलाई पनि आगामी एक दुई दिनमा चाहिँ यात्रा नगर्नु हुन चाहिँ हार्दिक अनुरोध गर्दछु। र जुन यो मौसम पूर्वानुमान महाशाखाबाट अत्यावधिक हुने यो पछिल्लो मौसमी सूचनाहरू छ त्यो बारे चाहिँ जानकारी हुन भनेर म सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु।
2: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहाल। फेरि पनि खबरकै सिलसिला, काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकेका छैनन्। नारायणगढ़ र मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णभीर र जामिरे घाटमा माथिबाट पहिरो
3: Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: हेटौँडा छुट्ने गाडीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज काठमाडौँबाट हेटौँडातर्फ सिमभन्ज्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्र गाडी चल्नेछन्। भोलि शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म तथा रातमा भोलि 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म गाडी सञ्चालन गरिनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। यात्रुवाहक बस भने 11 मिटर लम्बाईसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। तोकिएको समय तालिका अनुसार मात्रै यात्रा गर्न चालक यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना जपना र चाहना पैसा
7: पैसामा छ शक्ति पैसामा छ सहारा
10: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
7: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
10: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
10: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
7: इतिहास गाथा र कथा गाँठका कुरा
10: गाँठका कुरा
7: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान उच्च हिमाली क्षेत्रमा हिमपात निरन्तरको वर्षाले जनजीवन प्रभावित काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर निरन्तर पानी परेपछि सप्तकोशीमा जलसतह बढ़ेको छ। कोशी ब्यारेजका 31 वटा ढोका खोलिएका छन्। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। कोशी ब्यारेजमा 56 वटा ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पछिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै रूपन्देहीको तिनाऊ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नुवाकोटको त्रिशुली नदी धुन्जे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा घोषणा गर्न भनिएको छ। काभ्रेको रोशी खोलामा पनि बाढ़ी आएको छ। त्यस्तै काठमाडौँ उपत्यका भित्रका नदी खोलामा पनि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले आज दिउँसो पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। यस्तै भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़ेर जलसतह पार गरेपछि लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। लगातार परेको पानीका कारण काठमाडौँ उपत्यकाको पोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्याण्डफिल साइडमा लेदो सहितको पानी बग्न थालेपछि पोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो।
6: यस्तै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ़न सक्ने भन्दै स्थानीय 14 परिवारको सामान सुरक्षित ठाउँमा सारिएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधरा चाँदरी नगरपालिका 3 पटरा खल्लामा 14 घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो। जिल्लाभरको सम्भावित विपद क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना भई आवश्यक निगरानी समेत बढ़ाइएको छ।
2: भोटेकोशी उदय त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको, रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका 1 वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाडा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बाल बालिकालाई थप समस्या भएको, खाल्डेबाट विस्थापित भई बाडा चौतारोमा बस्दै आएका दाबा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। निरन्तरको वर्षाका कारण बाढ़ीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बढ़ेको त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बाढ़ीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
6: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत तथा जनजीविकामा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेका बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्री शाहले जोड़ दिनुभयो। जलवायुजन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। अन्तर्महादेशीय क्षेप्यास्त्र र राइफल तथा गोला बारूद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेका बेला बजार मूल्यमा मल र इन्धन समेत पाउन नसक्ने अवस्था रहेको पनि उहाँले बताउनु भएको छ।
2: संयुक्त राष्ट्र संघको 81 महासभामा आज बिहान प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकट र भोटेपछि विपद बारे राख्नु भएको धारणालाई संघीय संसद आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ। रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्य योजनामा रूपान्तरण गर्न संसदले गृह कार्य थालेको बताउनु भएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव डाक्टर पाण्डेले भोटेकोशी त्रिशुलीको बाढ़ीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार वर्ष अघि नेपाल आएर विश्वको छानो खस्दैछ भनेको र अहिले यो हाम्रै आँखा अगाडि प्रमाणित भएको बताउनुभयो। गएको असोज 5 गते प्रतिनिधि सभाले सत्ता पक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 क्षेत्रमा अध्ययन थालेको डाक्टर पाण्डेले जानकारी दिनुभयो। डाक्टर पाण्डेले आउँदो नोभेम्बरमा टर्कीमा हुने 31 जलवायु सम्मेलनमा नेपाल नयाँ रणनीति सहित प्रस्तुत हुने दावी पनि गर्नुभएको छ।
11: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
12: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाल्पामा पहिरोले दुई घर भत्किँदा एक महिलाको अवस्था थाहा हुन सकेको छैन। दिप्दीकोट गाउँपालिका 6 ढुसटुङका केशुराम सारूकी श्रीमतीको अवस्था थाहा हुन नसकेको हो। वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले पनि पहिरो खसिरहेको र हिलो माटोको दलदल हुँदा खोज तथा उद्धारमा समस्या भएको छ।
4: मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन गरिएको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। अहिले कुलेखानी जलाशयको जलसतह 1522.75 मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण रूपमा विद्युत उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ़न नपाएको राउतले बताउनुभयो। उहाँका अनुसार कुल 106 मेगावाट क्षमताको कुलेखानी आयोजनाको पहिलो युनिटबाट 60, दोस्रोबाट 32 र तेस्रो युनिटबाट 14 मेगावाट विद्युत उत्पादन भइरहेको छ। जलसतह 1527 मिटर पुगेपछि नागरिकलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनी स्वरूप साइरन बज्ने व्यवस्था मिलाएको पनि राउतले जानकारी दिनुभयो।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको रघुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोविड 19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुखयाममा विद्युत माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। उहाँले बसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्री गणेश भैरव र कुमारीको रथयात्रा अवलोकन गर्नुभयो। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग इन्द्रजात्रा पर्व जोड़िएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। सिंगापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री ग्यान किम योङले यसबारे जानकारी दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। आईबीएफ डिस्टिङसन इभनिङ कार्यक्रममा उप प्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रमा त्यस वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो। ती संस्थाले भर्खरै शुरू भएको इन्स्टिच्यूट अफ बैंकिङ एण्ड फाइनान्स आईबीएफ एआई वर्कशपको को ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछ। आईबीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत आधा भन्दा धेरै कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्। एआई वर्कशप को ल्याबले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्यांकन गर्नेछ। साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तन सम्बन्धी व्यवहारिक उपयोग परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख छ। उप प्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकास लगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ। एआईको प्रयोगबाट सिंगापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो।
4: फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेशिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आईसीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पाउने 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये 1 टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन।
4: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
4: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध। चाप बढ़ेपछि त्रिवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
5: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
4: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
5: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत। टी20 वरियतामा नेपाल 14 स्थानमा।
4: आजको नेपाल दर्पण सकियो। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
7: Let's start visiting, entertaining the nation.

राजनीति र फुगोङ काउन्टी बीच जनस्तरीय सम्बन्ध र स्थानीय तह बीचको सहकार्यका विषयमा छलफल हुने, मनाङ सहित देशका हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा हिमपात, पदयात्रामा ननिस्कन ट्राभल एडभाइजरी जारी, गण्डकीमा मन्त्रालयको संरचना फेरियो, यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मातहत रहने, र एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो, टी20 वरियतामा नेपालको दुई स्थान सुधार।

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: समाचार अब विस्तारमा। अहिले लमजुङ सहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। अब अझै दुई दिनसम्म पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने जनाइएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सी आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले देशका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। न्यूनचापी प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा भने प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। जिल्ला प्रहरी कार्यालय लमजुङले वृद्ध महिलामाथि क्रूरतापूर्वक लुटपाट गर्ने र नक्कली पिस्तोल देखाई घरमा डकैती गर्ने दुई छुट्टा छुट्टै गम्भीर अपराधी घटनामा संलग्न 3 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका प्रतिवादीहरूको साथबाट प्रहरीले लुटिएका सुनका गरगहना, नगद र घटनामा प्रयोग गरिएको घरेलु हतियार तथा अन्य सामग्रीहरू समेत बरामद गरेको छ। पहिलो घटना अनुसार गत असोज 3 गते लमजुङको मर्स्याङदी गाउँपालिका उडा नम्बर 3 थाकन स्थित 93 वर्षीय कर्ण गुरूङको घरमा चोरी भएको थियो। एक अपरिचित व्यक्तिले घरमा एक्लै रहेकी ती असहाय वृद्ध महिलाको दुवै हात र मुख कपड़ाले जबरजस्ती बाँधे र घाँटीमा समाती क्रूरतापूर्वक कान र नाकमा लगाइएका सुनका गरगहना लुटेर फरार भएका थिए। विशेष सूचना र प्रविधिको प्रयोग गरी अनुसन्धानमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न मुख्य आरोपित लमजुङको बेसी सहर नगरपालिका उडा नम्बर 10 खासुर घर भई हाल उडा नम्बर 7 सहजीमा डेरा गरी बस्ने 38 वर्षीय टकबहादुर गुरूङलाई पक्राउ गरेको हो। प्रहरीले उनको डेरा खानतलासी गर्दा लुटिएका सुनका सामान र घरमा प्रयोग घटनामा प्रयोग गरिएको धारिलो हतियार समेत फेला पारेको छ। यसैगरी दोस्रो घटना गत भदौ 28 गते राति लमजुङको दुर्दी गाउँपालिका उडा नम्बर 8 द्वार स्थित पानुमाया तामाङको घरमा भएको थियो। अनुहारमा प्लास्टिकको मास्क लगाई नक्कली पिस्तल सहित घरभित्र प्रवेश गरेका हतियारधारी समूहले परिवारलाई नियन्त्रणमा लिए 76,000 रूपियाँ नगद र सुनका गरगहना लुटेर फरार भएका थिए। घटना लगत्तै फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङले काठमाडौँ स्थित प्रहरी वृत्त महाराजगंजसँग विशेष समन्वय गरी काठमाडौँबाटै दुईजना मुख्य फरार अभियुक्तहरू सुमन तामाङ र सन्तोष भनिने बुद्धिमान राणालाई पक्राउ गर्न सफल भएको छ। प्रहरीले घटनास्थलबाट उनीहरूले प्रयोग गरेको र पछि फुटेको अवस्थामा रहेको प्लास्टिकको नक्कली पिस्तल लगायतका अन्य प्रमाणहरू समेत बरामद गरेको छ। पक्राउ परेका तीनै जना विरूद्ध डाका चोरी तथा सांगठनिक अपराध अन्तर्गत थप कानूनी कार्यवाही अघि बढ़ाइएको प्रहरीले जनाएको छ। हिमाली जिल्ला मनाङमा बुधबारदेखि भइरहेको निरन्तर वर्षासँगै शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। शुक्रबार बिहान 7 बजेदेखि नै जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढक बहादुर भुजेलका अनुसार हिउँ परेपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ट्राभल एडभाइजरी जारी गरिएको छ। यात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र तत्काल यात्रा नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो। पर्यटक सूचना केन्द्र धरापानी चेकपोस्टका अनुसार असोज 1 गतेदेखि 8 गतेसम्म 988 जना पर्यटक मनाङ प्रवेश गरेका छन्। ती मध्ये 234 जना फर्किसकेका छन्। बाँकी पर्यटकलाई पनि मौसमको अवस्था हेरेर सुरक्षित रहन आग्रह गरिएको छ। यसैबीच निरन्तर वर्षाको कारण मर्स्याङदी नदीमा जलस्तर बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले नदीको जलस्तर बढ़ेपछि जोखिमयुक्त क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सचेत गराइएको बताउनुभयो। लगातारको वर्षा र हिमपातको कारण मनाङका सड़क तथा पदमार्गमा यात्रा जोखिमपूर्ण हुन सक्ने भएकोले पर्यटक तथा स्थानीयवासीलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। देशका हिमाली तथा प्रमुख पदयात्रा क्षेत्रमा मौसम बिग्रिएपछि स्थानीय निकाय नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेको छ। अन्नपूर्ण मनासलु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर पर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले शुक्रबार सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिमपात भइरहेको छ। लुमान्थाङ, कागबिनी, जोमसुम, घासा, पुथाना, घान्द्रुक, छोमरोङ, सिक्लेस तथा लमजुङको सिमपानी क्षेत्रमा सिमसिम पानी परिरहेको छ। मनासलु संरक्षण क्षेत्र आयोजनाले पनि जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिनलाई उद्धृत गर्दै 8 देखि 11 असोजसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ। लमजुङको दुर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा 5 सदस्यीय प्रतिनिधि मण्डल चीन भ्रमणमा गएको छ। चीनको युनान प्रान्त स्थित फुगोङ काउन्टीको निमन्त्रणमा प्रतिनिधि मण्डल शुक्रबार चीनतर्फ प्रस्थान गरेको हो। प्रतिनिधि मण्डलले सेप्टेम्बर 25 देखि 30 फुगोङ काउन्टीमा आयोजना हुने 5 औं नुजाङ उपत्यका सांस्कृतिक सप्ताह तथा नेपाल चीन जनस्तरीय सांस्कृतिक आदान प्रदान कार्यक्रममा सहभागिता जनाउनेछ। टोलीमा गाउँपालिका अध्यक्ष अधिकारी उपाध्यक्ष विश्वबहादुर घले, उडा अध्यक्ष आशिष तामाङ, फलेनी मावी हिले बजारका प्रधान अध्यापक केदार बोहरा र अमरज्योति माध्यमिक विद्यालयका शिक्षक जोगमाया गुरूङ छन्। भ्रमणको क्रममा दुर्दी गाउँपालिका र फुगोङ काउन्टी बीच पर्यटन प्रवर्धन सांस्कृतिक तथा कलात्मक आदान प्रदान जनस्तरीय सम्बन्ध र स्थानीय तहबीचको सहकार्यको विषयमा छलफल हुनेछ। सेप्टेम्बर 27 हुने मैत्रीपूर्ण स्थानीय तह सम्बन्धी आदान प्रदान बैठकमा दुई पक्ष बीच सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्ने कार्यक्रम छ। सोही दिन लाचोदी ग्रामीण सांस्कृतिक तथा पर्यटन नमूना स्थलको भ्रमण र पाँचौं न्यूजाङ उपत्यका सांस्कृतिक सप्ताहको उद्घाटन समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। सेप्टेम्बर 28 पीहे गाउँपालिका क्षेत्रमा रहेको लाओ मुदेङ झिझी लुओ पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ उच्च पहाड़ी चिया बगान, क्राउन माउन्टेन दृश्यावलोकन स्थल, नो जातिको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण तथा झिझी लुओको अवलोकन गरिनेछ। त्यस्तै सेप्टेम्बर 29 सियो एलियाङ गाउँपालिका स्थित बाह्य मामिला गतिविधि केन्द्र तथा सेवा केन्द्रको भ्रमणपछि क्लाइम्बिङ द मून प्रेइङ फर ब्लेसिङ्स एक्सप्लोर द गोर्ज अनलाइन टूर अफ फुगोङ कार्यक्रममा सहभागी हुनेछन्। सोही साँझ हुने नेपाल चीन जनस्तरीय सांस्कृतिक तथा कलात्मक आदान प्रदान कार्यक्रममा नेपाली कलाकारले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। दुर्दी गाउँपालिका र फुगोङ काउन्टी बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पर्यटन, संस्कृति, कला र जनस्तरीय सम्बन्धको क्षेत्रमा सहकार्य विस्तार गर्ने भ्रमणको उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ। भ्रमणबाट दुई स्थानीय तहबीच आगामी सहकार्यका क्षेत्रमा क्षेत्र पहिचान हुनुका साथै आपसी समझदारी विकास गर्ने आधार तय हुने अपेक्षा गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 800 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
6: स्वरको साथ लयको मन, यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्यवादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्यवादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
7: सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
8: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरी साध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
9: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
8: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
9: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
8: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
10: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा

0: किलन कुमार बेसीशहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9864647445
1: दोषी हेयर कटिङ तपाईको स्टाइल हाम्रो दोषी
2: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
3: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
2: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
2: सिबिएस तथा बिउबिजन भण्डार बेसीसहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 9842618202 र 9840319799
2: सिबिएस तथा बिउबिजन भण्डार बेसीसहर नगरपालिका 8-13 लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
0: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर
5: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्
6: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004
7: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ अब बाँकी समाचार लमजुङको बेसेसहर नगरपालिका तीन गाउँ शहरमा घर बाहिर पार्किङ गरिएको मोटरसाइकलमा आगो लगाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार भदौ 2 गते राति करिब 10:30 बजे स्थानीय प्रेमबहादुर परियारको G12/67 नम्बरको 220 सीसी पल्सर मोटरसाइकलमा आगजनी भएको थियो घटनापछि फरार रहेको आरोपमा प्रहरीले गाउँ शहरकै 28 वर्षीय सरोज दुलाललाई असोज 6 गते बेसी शहर 8 स्थित सेरा क्षेत्रबाट पक्राउ गरे।

को जनाएको छ। पक्राउ परेका दुलाललाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा 5 दिनको म्याद थप गरे। अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले मन्त्रालयहरूको संरचना र कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ। मन्त्री परिषदको गत भदौ 30 गतेको बैठकले कार्य सम्पादन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको थियो। सोही अनुसार असोज 8 गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै कार्य विभाजन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले यसअघि रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट यातायातको पाटो अलग बनाएको छ। अब यातायात सम्बन्धी विषय उद्योग र पर्यटनसँग जोड़िएको छ। नयाँ व्यवस्था अनुसार मन्त्रालयको नाम उद्योग पर्यटन र यातायात व्यवस्था मन्त्रालय राखिएको छ। यस निर्णयसँगै जिल्ला स्थित यातायात व्यवस्था कार्यालयहरू अब नयाँ मन्त्रालय मातहत रहने भएका छन्। पुनरावलोकन गरिएको संरचना अनुसार नयाँ बनेको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई कुल 41 वटा कार्य जिम्मेवारी सुम्पिएको छ। अब सवारी साधन दर्ता नवीकरण र सवारी चालक अनुमति पत्र लाइसेन्स जारी तथा नवीकरणको काम यसै मन्त्रालयले हेर्नेछ। यसैगरी सार्वजनिक यातायातको रूट अनुमति गुणस्तर मापदण्ड निर्धारण र भाड़ा दर कायम गर्ने अधिकार पनि यसै मन्त्रालयलाई दिइएको छ। वातावरण मैत्री अपाङ्गता मैत्री एवं लैंगिक मैत्री यातायात प्रणालीको प्रवर्धन र सड़क सुरक्षामा काम पनि नयाँ मन्त्रालय मातहत ल्याइएको छ। पर्यटनतर्फ भने पर्यटकीय होटल रिजोर्ट लज ट्रावल तथा ट्रेकिङ एजेन्सी र होमस्टेको दर्ता अनुमति नवीकरण तथा नियमनको जिम्मेवारी तोकिएको छ। यसबाहेक साना मझौला घरेलु तथा लघु उद्योगको प्रवर्धन बजार अनुगमन उपभोक्ता हित संरक्षण नापतोल र कालो बजारी नियन्त्रण जस्ता काम पनि यसै मन्त्रालयको परिधिभित्र राखिएको छ। यातायातको पाटो अलगिएपछि साबिकको भौतिक पूर्वाधार मन्त्रालयको नाम अब भौतिक पूर्वाधार विकास मन्त्रालय नै कायम भएको छ। यो मन्त्रालयलाई 12 वटा कार्य जिम्मेवारी तोकिएको छ। मन्त्रालयले अब मुख्य गरी प्रदेश लोकमार्गको निर्माण स्तरोन्नति मरमत सम्भार र सड़क प्रविधि सम्बन्धी काम गर्नेछ। यस्तै शहरी विकास जनता आवास झोलुङ्गे पुल तथा प्रदेश स्तरका सरकारी कार्यालयहरूको भवन निर्माण सम्बन्धी जिम्मेवारी यसै मन्त्रालयसँग रहनेछ। गण्डकी प्रदेश सरकार कार्य विभाजन नियमावली 2074 नियम 8 दिएको अधिकार प्रयोग गरी अनुसूची 1 र अनुसूची 2 यो हेरफेर गरिएको हो। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 स्थानमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर पूरा गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 जापानसँग खेल्नेछ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा वृद्ध महिलामाथि क्रूरतापूर्वक लुटपाट गर्ने र नक्कली पिस्तोल देखाई डकैती गर्ने छुट्टा छुट्टी घटनामा संलग्न 3 जना पक्राउ, थप कानूनी कार्यवाही अघि बढ़ाइयो। दोर्ती गाउँपालिकाका अध्यक्ष अधिकारी सहित 5 सदस्यीय टोली चीन प्रस्थान, दोर्ती र फुगोङ काउन्टी बीच सहकार्यको विषयमा छलफल हुने। मनाङ सहित देशका हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा हिमपात, पदयात्रामा ननिस्कन ट्रावल एडभाइजरी जारी। गण्डकीमा मन्त्रालयको संरचना फेरियो, यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मातहत रहने। र एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो, टी20 वरियतामा नेपालको 2 स्थान सुधार।
अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी लिडिया तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: किन हाँस्यौ नि बुढा? तँलाई
2: थोरै एन्टरटेनिङ द नेसन।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: स्वागत छ प्रिय श्रोता मित्र, आज पनि तपाईँको आफ्नै रेडियो कार्यक्रम जागृतिमा सधैँ जस्तै कार्यक्रमको साथमा छु म तिलक,
2: अनि म सूचना पनि कार्यक्रमको साथमा उपस्थित भइसकेको छु। कार्यक्रमको यो नयाँ श्रृंखलामा हामी फेरि पनि तपाईँलाई यसरी भेट्न पाउँदा धेरै खुसी छौं।
1: श्रोता मित्र, हामी आशा गर्छौ कि तपाईँ र तपाईँको परिवार परमेश्वरको अनुग्रहमा आरामै हुनुहुन्छ होला,
2: र हामी पनि आरामै छौं। र हामीले परमेश्वरलाई धन्यवाद दिनै पर्छ किनभने यो सुन्दर समय परमेश्वरले हामीलाई फेरि पनि दिनुभएको छ।
1: श्रोता मित्र, तपाईँलाई थाहा छ यो सुन्दर समय जस्तै गरी परमेश्वरले हामीलाई यो सुन्दर जीवन पनि दिनुभएको छ, तर अफसोसको कुरा चाहिँ हाम्रो सानो लापरवाही, हाम्रो सानो गल्तीको कारण, हामी अज्ञानी भएको कारणले हामीले यो सुन्दर जीवनमा एचआईभी एड्स जस्तो प्राणघातक रोगलाई निम्त्याउन पुग्छौं।
2: तर तपाईँ चिन्तित हुनुपर्ने र आत्तिनु पर्ने आवश्यकता छैन किनभने तपाईँलाई एचआईभी एड्स सम्बन्धी जानकारी दिन र तपाईँलाई सहायता पुर्याउनको निम्ति एचआईभी एड्स सम्बन्धी विभिन्न जानकारीहरू दिन र तपाईँलाई सहायता पुर्याउनको निम्ति नै हामीले यो कार्यक्रम जागृति तयार गरेका हौ।
1: अनि यदि तपाईँ एचआईभीबाट संक्रमित भइसक्नु भएको छ अनि यदि तपाईँ एचआईभीबाट संक्रमित भइसक्नु भएको मित्रहरूलाई पनि हामी यो भन्न चाहन्छौं कि मित्र, एचआईभीको बावजुद पनि तपाईँले एउटा सामान्य र आनन्दित जीवन जिउन सक्नुहुन्छ, जसको लागि तपाईँले आफ्नो स्वास्थ्यलाई पहिलेको भन्दा विशेष प्रकारले ध्यान दिनुपर्ने हुन्छ र सकारात्मक सोच राखेर जीवनमा अगाडि बढ्नुपर्ने हुन्छ, जसको कारण तपाईँले दीर्घायु जीवन प्राप्त गर्न सक्नुहुन्छ।
2: श्रोता मित्र, यति बेला चाहिँ कार्यक्रममा एउटा सुमधुर गीत सुन्नुपर्ने समय भएको छ र यो गीत सुने लगत्तै हामी फेरि कार्यक्रममा आजको विशेषज्ञ पाहुनाको साथमा उपस्थित हुनेछौ।
1: यो गीतपछि हामी कार्यक्रममा पुनः उपस्थित हुने नै छौ, त्यसैले कतै पनि नजानु होला।

0: को लेखा लिनुहुन्छ यो चाहिँ उपदेशक 11 अध्यायको 9 पदमा पाउन सकिन्छ। हेर्नुहोस्, यो जुन मोज गर्ने र स्वतन्त्र भएर आफ्नो इच्छा अनुसार जिउने कुरा छ, यसलाई मानिसहरूले गलत तरिकाबाट परिभाषित गरिदिएका छन्। त्यसै कारण मोज गर्नु भन्ने कुरालाई हामीले गलत प्रकारले बुझ्छौ र गलत कार्य र क्रियाकलापहरूमा संलग्न हुन पुग्छौ, जबकि मोज गर्नुको मतलब परमेश्वरले दिनुभएको स्वतन्त्रतामा खुशी मनाउनु र आनन्दित हुनु हो, र परमेश्वरले देखाउनु भएको बाटोमा हिँड्नुमा पनि एक प्रकारको स्वतन्त्रता छ र आनन्द पनि छ। मित्र, म तपाईँलाई यति नै भन्न चाहन्छु कि कुनै एक दिन तपाईँले कुनै पनि गलत काम नगरिकन असल प्रकारले जीवन बिताउनुहोस् र राति आफ्नो ओछ्यानमा गएर आफ्नो दिनभरिको जीवनलाई मनन गर्नुहोस्, अनि तपाईँले बेग्लै र विशेष प्रकारको खुशी र आनन्दको महसुस गर्नुहुनेछ, किनभने त्यो दिनभरिको जीवनमा तपाईँले कुनै पनि गलत कार्यहरू गर्नु भएन। अनि तपाईँ आफैले नै विचार गर्नुहोस् कि वास्तविक आनन्द र खुशी मानिसहरूलाई प्राप्त हुन सक्ने रहेछ। त्यसैले जीवनमा क्षणिक आनन्दको लागि होइन, तर अनन्तको आनन्दको लागि हामीले काम र क्रियाकलापहरू गर्ने कोसिस गर्नुपर्छ, किनकि बाइबलले पनि हामीलाई भनेको छ कि प्रभुमा सधैँ आनन्द गर, अनि प्रभुमा सधैँ आनन्द गर्नको लागि चाहिँ हामी सधैँ पापमय कार्यहरूबाट टाढा रहनुपर्छ।
1: अनि यसै गरी अर्को पत्र छ मेरो हातमा यति बेला, रेशमा जीले लेख्नुहुन्छ यहाँनिर, म दिनभरि काम गर्छु र थकित हुन्छु, के मलाई एचआईभी त भएको छैन भनेर उहाँको जिज्ञासा रहेको छ।
0: हेर्नुहोस् रेशमाजी, थकावटको त विभिन्न कारणहरू हुन सक्छन्, जसमध्ये एउटा शरीरमा आवश्यक पौष्टिक तत्वको कमी यो नै कारण भन्ने नहुन पनि सक्छ कि एचआईभीको कारण तपाईँले थकावट महसुस गर्नुभएको छ। तर यदि बितेका दिनहरूमा तपाईँले त्यस्तो किसिमको काम अथवा क्रियाकलापहरू गर्नुभएको छ भने चाहिँ तपाईँ डराउनु एकदमै स्वाभाविक पनि हो, अन्यथा यसरी चिन्तित हुनुपर्ने कुनै पनि आवश्यकता छैन। सबैभन्दा उत्तम चाहिँ तपाईँले आफ्नो स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: अर्को पत्र छ, पत्रकै क्रममा यति बेला राजुजीले लेख्नु भएको रहेछ यो पत्र हामीलाई, अनि उहाँले जान्न चाहनु भएको छ कि यदि हामीले आफ्नो स्वास्थ्य परीक्षण गराउँछौ भने कहाँ गएर गराउनु पर्छ, अर्थात विशेष किसिमको डाक्टरसँग कि अरूसँग गराउँदा पनि हुन्छ।
0: धेरै राम्रो प्रश्न सोध्नुभयो राजुजीले। तपाईँले हामीले आफ्नो स्वास्थ्य परीक्षण गराउँदा सकेसम्म ठूला सरकारी अस्पतालहरूमा गएर गराउँदा राम्रो हुन्छ, किनभने यस्ता अस्पतालहरूमा सबै किसिमको स्वास्थ्य सुविधाहरू उपलब्ध हुने र अरू भन्दा अलिक सस्तो पनि पर्ने भएकोले गर्दा, अनि कतिपय सरकारी अस्पतालहरूमा त निशुल्क स्वास्थ्य परीक्षण पनि गर्ने गरिन्छ। त्यसैले तपाईँ कुनै पनि विशेष किसिमको डाक्टर कहाँ नै जानुपर्छ भन्ने चाहिँ छैन।
2: अनि यदि हामी एचआईभी परीक्षणको लागि जाँदैछौ भने चाहिँ
0: यस्तो किसिमको सरकारी अस्पतालहरूमा अलग अलग रोगहरूको निम्ति अलग अलग डाक्टर र विशेषज्ञहरू नियुक्त गरिएको हुन्छ, त्यसैले हामी निसंकोच एचआईभी परीक्षणको लागि पनि त्यहाँ जान सक्छौ
2: अवश्य पनि, र त्यहाँ हामीलाई असल परामर्शहरू पनि मिल्न सक्नेछ। धेरै धेरै धन्यवाद तिनचेल कार्यक्रममा हामी सँगै रहेर बातचित गर्नुभएको लागि, र आउने दिनहरूमा पनि हामी तपाईँबाट यस्तै सहायताको अपेक्षा गर्छौ। धेरै धेरै धन्यवाद तपाईँलाई।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: हामीले विशेषज्ञ ज्यूलाई अब कार्यक्रमबाट विदाई गरिसकेका छौँ, र अब हामी तपाईँबाट पनि विदा हुनुपर्छ। अनि सुजना, मलाई पनि थकाइ लागिरहेछ।
2: तिमीलाई किन थकाइ लाग्यो?
1: होइन, अघि श्रोता मित्रको पत्र पढ्दाखेरि मलाई पनि अलिक थकाइ लागेको जस्तो महसुस भयो।
2: ठिकै छ, अब बाँकी कुरा चाहिँ म नै हाम्रो श्रोताहरूलाई भन्न चाहन्छु। श्रोता मित्र, यति चाहिँ हाम्रो कार्यक्रम सुनेर हामीलाई साथ दिनुभयो, अनि हामीलाई पत्रचार गर्ने श्रोताहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ, अनि यति चाहिँ कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएको श्रोताहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ, र आउने दिनहरूमा पनि यस्तै पत्रको पनि हामी निरन्तर अपेक्षा गर्छौँ। त्यसैले हामीलाई पत्रचार गर्न नबिर्सनुहोला। अनि पत्रचारको लागि तपाईँलाई कार्यक्रमको ठेगाना चाहिँ कार्यक्रमको अन्त्यमा बताइने नै छ। यति भन्दै अर्को कार्यक्रमसम्मको लागि साथी तिलक र म तपाईँबाट ओझेलिन चाहन्छौ।
1: नमस्ते, नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्त

प्रिय श्रोता तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अविरत वर्षासँगै आएको बाढ़ी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढ़ी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
2: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
1: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड थप्प छन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भटे डाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: मुख्य राजमार्ग बीपी राजमार्ग र अरनीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरनीको राजमार्ग चाहिँ धुलिखेलदेखि दलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
1: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज मा 31 वटा ढोका खुलेको सुनसरी 36 वटा ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
4: कोशीको चाहिँ जुन पानीको बहाव बढ्दो छ होइन, आज बिहानदेखि क्रमशः बढ़िरहेको अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 वटा ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 वटा ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
1: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएमसँग बताउनुभयो।
5: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकनपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, न त अरू विपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुने छँदैछ, आंकलन अनुसार नै परिराखेको छ, र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यो भएको र आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो, किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ, त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
1: लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर भनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन न आत्तिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
6: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ।
1: जनकपुर धामा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जल सतह बढ़न नदिनका लागि 3 वटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जल सतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। 2 दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाडौँ उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
7: सन्तोषी राहुल बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता
8: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11:15 फोन गरेर जानकारी लिन सकिन्छ।
7: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
15: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट, साथै याच टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 11:55 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
14: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईलाई गाड़ीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ? रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारी।
16: हिमरसा जिल्लाका पनि माथिल्लो क्षेत्रमा हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठुलो भोलुममा वर्षात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नुहुन अनुरोध गर्छु भने रसुवा जिल्लामा अब हाम्रो पदमा छन् दुईटा लाङट्याङ्ग र घुसेखुण्ड, त्यो पदमाण्डमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनु हुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओजी छ लाइन नम्बर 1234 जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 9851164722 त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तीन दिन मैले वर्षाको समय भने यो तीन दिनमा चाहिँ बटेपछि तिर्सुली मात्रै होइन अरू खोलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि फलाको खोला छ, होइन विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू वर्षाको समयमा सकेसम्म नदी र खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
14: तपाईँले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
8: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनुहोला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
14: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ।
8: र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
14: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण

0: प्रकृति सम्मत ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौँ होइन। त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला।
1: कृषि र पोषणको सभा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पुसिला बालीहरू लोप हुने अवस्थामा छन्। किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ। कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौं।
0: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ। कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो।
1: अब किसानहरूको यस्तो हेरिन्छ खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ, अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ, फ्यान्टा ल्याउनुहुन्छ, होइन, त्यही दुध दही मही खाँदै त हुने खाए हुने त्यो बानी छ नि किसान, नेपाली किसानको
0: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक संघले पनि यो सुरु गरिसकेका छ। हामीले पनि भन्दै आएको कुरा हो, अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौ, हाम्रो संस्कार भएन। त्यो खाँदा सानो मान्छे हुन्छ, किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो त्यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो।
1: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू, उनीहरूले कुन समयमा खान्छन्, उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न?
0: यो चाहिँ हामी आफै पनि काम गर्छ खेरि किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाजा खाना खाएर बिहान गएपछि खाना खाने बेला हुन्छ, होइन, काम यति सकेर जाउँ न भन्ने खालको हुन्छ, टाइम टेबलको हिसाब हुँदैन।
1: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू, होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ, होइन, अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
0: बच्चाहरूलाई लगेर त्यहीँ राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउन नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यहीँ राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्न पाइयो त्यो खालको चाहिँ हामीले बनाउनु पनि सक्छौँ।
1: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ, होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ 2 पाथी दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ नि हो त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन हो यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि पोसिलो कुराहरू संरक्षणको लागि
0: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ त्यसमा शून्यता देखिन्छ होइन खालि

0: बढी फलाउने भन्ने मात्रै ओडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ, तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन। प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ, तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ, तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो? त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनु पर्छ, सुन्नुपर्छ, अरूले पनि जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं, प्रकृतिलाई प्रकृति सम्बन्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले शुरू गरेका छौँ होइन। त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला फल्छ, तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
1: किसानहरूलाई नि अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन। तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू, राम्रो कुरा, पोसिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
0: एकदम सही हो। अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ, खेतीयोगी जमिन कम हुँदैछ बिस्तारै। एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ। अब यसपालिको बाढीले त अझै ठुलो क्षति पुर्याएको छ होइन। यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन। अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने। त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई। मिठो खाएर त के गर्नु, एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने, त्यसमा पनि हाइब्रिड छान्ने भयो। त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथानी चिजहरूको लोप हुँदै गयो। त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ, नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथानी चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने, फलाउँदै लाने, त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउने खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास गर्ने भन्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ।
1: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ, राजमार्गदेखि बस्तीसम्म जोखिम बढेको छ। कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ। लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाँचहरी इलाम ताप्लेजुङ सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ। ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ। जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। हवस् त, आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-54604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटेर तथा खरिद बिक्री पनि गरिन्छ।
3: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
3: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
4: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
3: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै, प्रोप्राइटर मायादेवी आचार्य, सम्पर्क नम्बर 98607-48-59 र 97464-7065।
5: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना बेसीसार नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 066-552-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
10: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73779।
12: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
13: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076, संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
12: एकाइ सभा हुने मिति, समय र स्थान।
13: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल, बेसी सहर नगरपालिका वडा नम्बर 8, मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र, खुदी बजार। मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लम्जुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल, खुदी बजार, मसङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार, भोटेवडा सेवा केन्द्र सिउँडीबार। मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक। मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालोको सभा हल, बेसी सहर 7, लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक। मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकोसको सभा हल, बेसी सहर 7, लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
14: गोपाल परियार, सचिव, संचालक समिति।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
16: एन्टरटेनिङ द नेसन।

0: शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोश हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
3: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवेशीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने विवरण जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्स्याङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9864656604
4: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: ए दिदी
0: बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त म पनि त्यतै जाने भए।
6: बुढा थोकी ब्रदर्स सप्लायर्स चिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चिउरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
7: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
10: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
10: सम्पर्क नम्बर 9842618202 र 9840319789।
9: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
10: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
12: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
11: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
12: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
11: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
12: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
11: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652420735, 06652475, मोबाइल नम्बर 9856445735।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
5: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
6: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
5: ए हो र
6: के पाइन्छ घरायसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन ज्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
8: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
7: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 98-465-44-264 र 98-467-915
2: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने
9: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
2: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
9: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: वायु सहकार्यको अवधारणा भारत र चीन जोड्न कति सम्भव?
2: प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौ भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
1: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
3: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुग्यो छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
1: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युएल मैक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्याङ्कन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति माक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआई को प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडान बारे चर्चा गर्ने क्रममा ब्रिटिनले 6 कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो, तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन्, तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्र संघीय महासभालाई स्थानीय समय अनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन्द्र शाह सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा

0: समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
1: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
0: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्र संघको फोरममै रहेर अगाडि बढाउनु पर्ने विषयहरू पनि छन्, केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढाउनु पर्ने कुराहरू छन्।
1: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नुभएको देखिन्छ, त्यसको व्यवहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
0: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेशन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ्न चाहन्छौँ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौँ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
1: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ, प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा ल्याउनु भएको देखियो, त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु, त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ, त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ, किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
1: जलवायु कूटनीतिज्ञ मन्जित ढकाल, हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय, देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा होइन। पूर्वबाट बिस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँकीदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको खेतीमा जन्मको खेती एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ। त्यो दुःख छ तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
1: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्ण भेजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन तर तलको उकालो बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवाल चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि ढोसी खोलामा चाहिँ पारी लगभग सतर्कता तह पार गरेको छ र धेरैजसो नै नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पछ्याउनको लागि चाहिँ 240 वटा डोजरहरू मोबिलाइज गरेका छौँ र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै त्यसपछि हाम्रो
1: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्ति आएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो

0: समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
1: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेरा तेम्बा तामाङले भने,
2: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भए पछि टेन्सन हुन्छ, कहाँ फाक्ने ठाउँ छैन, भएको पैसा पनि सबै भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, साह्रो लगायो।
1: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
3: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचले रूपमै बसिरहेछौ, बसम यस्तै चिसो हिरो ठाउँमा, नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ ढिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
1: त्यस्तै अर्का विस्थापित रमेश खले भन्छन्, आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
4: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलै हिलोमा हुन्छ, खार छैन, केही छैन, तलबाट चिसो आउँछ, भित्र हामी पानी छिरेर बस्ने ठाउँ हुँदैन।
1: टेनमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
5: यो डोनाल्ड ट्रम्पले भोलि फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4
1: मेगाहर्ज करोडौं नेपालीको माझमा यो हो
2: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
3: ल ल आए बहिनी किन होला
2: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
3: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल हिँड आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
4: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झेङ्गेखोला पुल्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560 46257 र 98400067787
5: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
6: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
5: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
6: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
6: सम्पर्क फोन नम्बर 98163-85520 98066-66162 र 066-521-381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जु
8: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
9: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
8: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई
9: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
8: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
10: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोपाइटर मिलन कुमार बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 98 27 11 77 82 र 98 4 67 47 245
11: दोस्ती हेयर कटिङ तपाईँको स्टाइल हाम्रो दोस्ती
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
13: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
12: अब जापान ट्राई होइन स्योर गरौं
13: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
13: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
13: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299
14: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
9: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
14: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि
9: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
14: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
2: हजुर हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफ प्लाइ फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
12: कर्पोरेश्वर सिसा पसल बेसी सहर नगरपालिका 8 सेरा चोक लमसुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 066-520-522 मोबाइल नम्बर 98-650-56-719
2: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
15: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
2: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
15: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
15: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
2: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
15: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
13: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी
15: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98-560-45-783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
16: भोइस अफ डिजिटल एन्टरटेनिङ द नेसन

0: ईशानी सुन्न, पटौले त पुगेर आयो तर घर पुग्न अझै तिन चार दिनको बाटो छ। सँगै साथीहरूले पनि छोडेर गइसके। मलाई त कस्तो डर पो लागिरहेको छ त।
1: के मैले यत्रो वनको बाटो डर त मलाई पनि लागिरहेको छ नि। त्यही पनि कोही आउँछ कि? एकछिन बाटो हेरौँ न है।
2: दाजै बगाल अगाडि गएकै छन् क्या हो? खुदेरी पर्ला क्यारियो
3: क्यारियो र अब जाने गइसके। अब एउटा राम्रो छुट्टी भेट्यो त, बाटोमा सम्झ हिँड्ने हुन्थ्यो।
2: ल ल पाइला छिटो चालौँ
3: चालौँ चालौँ चालौँ।

एकान्छा बालाई भनिकन पारी गाउँमा हात माग्न चाहिँ जानै पर्थ्यो। दाजु भने त्यही कुरा भन्नुभयो।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाइस सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार, मसङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakus.com.nb मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति। निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।
3: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर। स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 0665020004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुटुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
3: निशुल्क जाँच हुने दिन र समय: यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ, मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665020004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665020004।
5: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
0: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
3: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पितल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
6: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
4: डोको, थुन्से, नाङ्लो लगायत घरैसी सामग्री पनि पाइन्छ।
6: एक मायादेवी भाँडा पसलमा तामा, पितल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घराइसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै, प्रोप्राइटर मायादेवी आचार्य, सम्पर्क नम्बर 98604-48-59 र 97464-7065।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरु, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665-20-903, मोबाइल नम्बर 98461-80-25।
9: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
10: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर,
9: विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
10: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
11: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
10: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।